0: विशेष छूट का साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98 45 34 41 73 र 98 67 81 63 74।
0: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बौद्धिसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपाद, दोलखा। शुभकामना। विजयादशमी, दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा श्री सरस्वती इंग्लिस स्कूल सिंगटी सम्पूर्ण अभिभावक, विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछ। यो पावन अवसरमा तपस्वीको मिति, स्थान र समयमा विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम तथा कालिम्चोक, गौरीशंकर र बेगु गाउँपालिका बीच विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त हुन विलम्ब भएमा यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकार को एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ। नृत्य प्रतियोगिता हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 25 गते, समय बिहान ठिक 10 बजे, स्थान श्री सरस्वती इंग्लिस स्कूल सिंगटी। पुरस्कारहरू: प्रथम पुरस्कार नगद 15,000 ट्रफी मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद 10,000 ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद 7,000 ट्रफी मेडल र प्रमाण पत्र, सान्त्वना पुरस्कार नगद 4,000 र प्रमाण पत्र। साथै उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथा द्वारा आकर्षक उपहार प्रदान गरिनेछ। कार्यक्रम सम्बन्धी विस्तृत जानकारीका लागि विद्यालयको फेसबुक पेजमा हेर्नुहोला। यसो सरस्वती इंग्लिस स्कूलले शैक्षिक सत्र 2082 कालिम्चोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सिटमा जेहिन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि लालकुमार पाठक, सञ्चालक समिति अध्यक्ष, 98511234161, 98442321। गणेश आली मगर, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, 98640032992। राजु शर्मा प्रिन्सिपल, 98145893949। कुबीर बुढाथोकी भाइस प्रिन्सिपल, 98160448888 र विद्यालय 0491401132। इमेल श्री सरस्वती इंग्लिस @gmail.com। श्री सरस्वती इंग्लिस स्कूल सिंगटी, दोलखा।
2: आफे होइन ए पाँडे सोर्टी, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बारी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा। यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
5: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
4: दुलिखेल अस्पताल, दुलखा अस्पताल, दुलखाको सूचना।
6: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
4: हाम्रा सेवाहरू:
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
4: 24 घण्टा आकस्मिक सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
6: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
6: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
6: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0494-412-020।
4: धुलेखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
8: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
9: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
8: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
9: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
8: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
9: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
8: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 असोज 31 गते समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
9: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का सम्पर्क नम्बर 9844067014 सचिव मिङमा छेकी शेर्पा सम्पर्क नम्बर 9844046536
8: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दोलखा।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाई स्वास्थ्य हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यसको बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर CINखबर.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 25 गते आइतबार अक्टोबर 11 तारीक सन 2026 नेपाल सम्मत 1146 असोज शुक्ल पक्षको प्रतिपदा तिथि। आज घटस्थापना नवरात्र आरम्भ।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: विपद प्राधिकरणद्वारा सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र तयार। रसुवा भोटेकोशी बाढ़ी पुनरुत्थानका लागि बागमती सरकारले 30 दिने कार्ययोजना ल्यायो। पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी।
1: कांग्रेस पदाधिकारीको मतगणना जारी। एमाले थाई कमिटी बैठकले आन्तरिक तिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्यो। सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन।
0: तातोपानी नाका दशैं अघि खुलाउने तयारी। कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित। मैथिली र लिम्बु सहित 13 भाषालाई मान्यता। पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव।
1: पाकिस्तानमा राष्ट्रपति र संसदीय निर्वाचन करिब एक वर्षका लागि स्थगित। साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीका 136 सैन्य अड्डा ध्वस्त। अमेरिका रूस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रूसी आक्रमण, 15 जनाको मृत्यु।
0: र भलिबलको राष्ट्रिय टोली सम्मानित। जापानमा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली जापान प्रस्थान। बंगलादेशका क्रिकेटर अरिफुल एनपीएलमा कर्णालीबाट खेल्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा पृथ्वी राजमार्ग सुचारू गर्ने प्रयत्न सम्बन्धी प्रसंग।
1: धादिङको गजुरी गाउँपालिका 5 गलौदीमा सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग हिजो राति 10 बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। एकतर्फी खुला भएसँगै अल्पत्र रहेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको छ। धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमले राजमार्गमा अल्पत्र परेका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने गरी एकतर्फी रूपमा सड़क खुलाइएको बताउनु भएको छ। राजमार्गमा अहिले 5,000 जति सवारी साधन रहेको र तिनलाई पार गराउनका लागि सड़क सञ्चालन भइरहेको समेत उहाँले बताउनु भएको छ। आज बिहानदेखि केही समयका लागि राजमार्ग बन्द गरेर दुईतर्फी रूपमा सञ्चालनका लागि सड़क विस्तारको काम अघि बढ़नेछ। आज दुईतर्फी सवारी सञ्चालन गर्ने गरी गृह कार्य भइरहेको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो आफ्नो सामाजिक सञ्जाल मार्फत रातिदेखि नै एकतर्फी रूपमा खुला गरिने र भोलि बिहान अर्थात आजदेखि थप सुधारको काम अगाडि बढ़ने समेत जनाएको थियो। यसैबीच हामीले प्रमुख जिल्ला अधिकारी पाण्डेलाई सड़क पूर्ण रूपमा कहिलेदेखि सञ्चालनमा आउन सक्छ भनेर सोधेका छौं।
3: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको वडा नम्बर 5 गलौदी भन्ने स्थानमा नदीले कटान गर्दै जाँदाखेरि सड़क भाँचिएर दुईतर्फी रूपमै सवारी साधन पूर्ण रूपमा बन्द भएको अवस्था छ। र अब यो सवारी साधन खुलाउनको लागि चाहिँ हामीले प्राविधिक पर्याप्त मिसिनहरू एस्काभेटर जेसिबीहरू लगाएर काम सुचारू भइराखेको अवस्था छ। र अब अहिले गाडीहरू खुलाउनको लागि राति पनि काम भइराखेको अवस्था छ। अल्टरनेटिभ बाटो छ त्योभन्दा माथिपट्टि, त्यो बाटोबाट साना सवारी साधनहरू चाहिँ दिउँसोदेखि सुचारू भइसकेका छन्। र ठूला गाडीहरूको लागि चाहिँ अब रातिसम्मै काम भएको छ। र अब काम सकियो भने बेलुकासम्म चाहिँ बाटो खुलाउने गरी प्रयास गरेका छौँ।
1: राजमार्गको यात्रा गर्दा ट्राफिक प्रहरीको 103 र नेपाल प्रहरीको 100 नम्बरमा फोन गरी बाटोको अवस्था बुझ्न समेत सरकारवालाले आग्रह गरेका छन्। यसैबीच मनसुनी वायुसँगै पश्चिमी वायुको प्रभावका कारण शुरू भएको वर्षा आजबाट केही सुधार आउने भएको छ। मनसुनी पूर्व नेपालबाट बाहिरिने क्रममा रहेकाले पश्चिमी वायुको प्रभाव कम हुँदा ठूलो वर्षाको सम्भावना भने नदेखिएको मौसमविदले बताएका छन्। नेपाल मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दाहालले कोशी मधेश बागमती प्रदेशमा बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लाग्ने र घाम कम लागेको जानकारी दिनुभएको छ। साथै कोशी मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने भोलिदेखि देशैभरिको मौसममा क्रमिक सुधार आउने मौसमविद विनु महर्जनले सीआईएनलाई बताउनुभयो।
4: भोलि र पर्सिको मौसमको कुरा गर्नुपर्दा तुलनात्मक रूपमा चाहिँ हिजोभन्दा आज चाहिँ केही सुधार हुने र वर्षाको सम्भावना हिजोको जस्तै केही ठाउँमा नभइकन थोरै ठाउँमा सीमित रहनेछ भने आजबाट भोलिको कुरा गर्नुपर्दाखेरि यो कोशी र बागमती प्रदेशका थोरै स्थानमा भने बाँकी प्रदेशका हिमाली र पहाड़ी विभागका एक दुई स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहन्छ र देशका तराई भूभागमा चाहिँ आंशिक बादल लाग्ने सम्भावना बढ़ी रहन्छ भोलिको लागि। वर्षाको सम्भावना भने कमै छ। भोलि रातिको हकमा चाहिँ यो देशका यो हिमाली भूभागका एक दुई ठाउँमा चाहिँ यो वर्षा र हिमपात हुने सम्भावना रहन्छ भने बाँकी भूभागमा चाहिँ आंशिक बादल लाग्ने र तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ। हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी दुई ठाउँमा भने दिउँसोको समयमा जस्तो हल्का वर्षाको सम्भावना भने देखिन्छ। तराई भूभागमा चाहिँ विशेष गरी आंशिक बादल लाग्ने सम्भावना रहन्छ। वर्षाको सम्भावना तराईको भूभागमा कमै छ भने रातिको हकमा चाहिँ कतै पनि वर्षाको सम्भावना देखिएको छैन पर्सिको लागि।
0: कांग्रेसको 15 महाधिवेशनले 9 महिना अघि विशेष महाधिवेशनले अघि सारेका नीति र नेतृत्वलाई अनुमोदन गरेको छ। 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनबाट सभापति बनेका गगन कुमार थापा नेतृत्वको पंक्तिकै 80% भन्दा बढ़ीको सहभागितामा सम्पन्न नियमित महाधिवेशनबाट सभापति बनेका हुन्। विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गर्दै पूर्व सभापति शेरबहादुर देउवाको समूह समानान्तर महाधिवेशनको पक्षमा लागिरहेका बेलामा थापाले 15 महाधिवेशन मार्फत यसलाई अगाडि बढ़ाएका छन्। थापा कांग्रेसको इतिहासमै सबैभन्दा बढ़ी मत प्रतिशतको अन्तरमा सभापति निर्वाचित भएका छन्। यसअघि 11 महाधिवेशनमा नरहरि आचार्यलाई 88.4% मतान्तरमा पराजित गरेर सभापति बनेका गिरिजा प्रसाद कोइरालाले को रेकर्ड समेत रहेको थियो। त्यति बेलामा कोइरालाले 1215 मत पाउँदा आचार्यले 165 मत पाउनु भएको थियो। 11 र 15 महाधिवेशनमा अर्को संयोग पनि छ। 11 महाधिवेशनमा शेरबहादुर देउवा अलग पार्टी नेपाली कांग्रेस प्रजातान्त्रिक निर्माण गरेर छुट्टिनु भएको थियो। अहिले पनि त्यस्तै सम्भावना देखिएको छ। यता एमाले आगामी पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ। भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिको सहभागिता रहनेछ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटिको बैठकले ओडा र पालिका अधिवेशनको मिति पनि तय गरेको छ। महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्ति अनुसार 26 मक्सिरमा ओडा र 4 पुसमा पालिका अधिवेशन गरिनेछ। पालिका र ओडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गरिने निर्णय भएको छ। बैठकले मधेस प्रदेश सभामा पार्टीका समानुपातिक तर्फका सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा नजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय समेत गरेको छ। त्यस्तै 23 जिल्लाको हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटिमा स्थानान्तरण गरी माथिल्लो कमिटिको अनुमोदन पनि गरिएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन पनि गरेको छ।
1: बागमती प्रदेश सरकारले रसुवा भोटेकोशी नदी प्रभावितमा आएको बाढ़ीको क्षतिस्थापनाका लागि 30 दिने कार्ययोजना अघि बढ़ाएको छ। गत भदौमा आएको बाढ़ीबाट भएको क्षतिको पुनरुत्थान र पुननिर्माणका लागि प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले 15-30 दिनभित्र ठोस र नतिजा योग्य काम गर्ने गरी कार्ययोजना तयार पारेको हो। मन्त्रालयले स्थलगत अध्ययन र विषयगत क्षतिको विवरण समेटेर तयार पारेको प्रतिवेदन अनुसार कार्ययोजना तयार गरिएको मन्त्रालयका सचिव महेश भट्टराईले जानकारी दिनुभयो। यसैबीच कोशी प्रदेशबाट सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसहमतिले पारित भएको छ। यससँगै प्रदेशमा नेपाली भाषाका अतिरिक्त स्थान र समुदायको बाहुल्यताका आधारमा अन्य राष्ट्रभाषाहरूलाई पनि सरकारी कामकाजमा प्रयोग गर्ने कानूनी बाटो खोलेको छ। विधेयकले प्रदेशभित्र 1% भन्दा बढ़ी बोलिने 13 भाषालाई तीनका मौलिक लिपिमा कामकाजमा ल्याउने प्रबन्ध समेत मिलाएको छ, जसमा मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चामलिङ, शेर्पा र सन्थाल भाषा समावेश गरिएको छ। साथै स्थानीय तहले पनि बहुसंख्यक जनताले बोल्ने भाषालाई स्थानीय कानून बनाएर कामकाजमा लागू गर्न सक्ने समेत व्यवस्था गरेका छन्।
0: आजबाट बड़ा दशैं शुरू भएको छ। दशैंको आगमनसँगै जनकपुरका प्रसिद्ध राजदेवी मन्दिर सहित अन्य देवी देवताका मन्दिरलाई आकर्षक ढंगले सिंगारिएको छ। मिथिलाको धार्मिक सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोड़िएको जनकपुर धामको राजदेवी मन्दिरमा विजय दशमीका अवसरमा हुने विशेष पूजा आराधनालाई भव्य बनाउन मन्दिर परिसर सिंगारिएको छ। राजा जनकी कुलदेवीको रूपमा श्रद्धा गरिने राजदेवी मन्दिरमा यस वर्ष पनि विगतको तुलनामा अझ व्यवस्थित र आकर्षक ढंगले पर्व मनाउने उद्देश्यसहित मन्दिरको मुख्य प्रवेशद्वारदेखि गर्भगृहसम्म सजावट गरिएको जनाइएको छ। समितिका अनुसार आकर्षक र सुन्दर बनाउन विभिन्न खालका मालाहरू तथा झिलिमिली बत्तीहरू प्रयोग गरिएको छ। यसैबीच दशैं दीपावली र छठ पर्वका अवसरमा मध्य प्रदेशको विभिन्न क्षेत्रमा उपभोक्ता मेला तथा विभिन्न बजारहरू सञ्चालन भएका छन्। चोक चोकमा दुर्गा स्थापनाको तयारी भएको छ। विजयादशमी नजिकै गर्दा बाराको बजारदेखि गाउँ चोकसम्म दशैंको रौनक बढ़ेको छ। नवरात्रिभर दुर्गा भवानीको पूजा आराधना, मूर्ति स्थापना, मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारीसँगै जिल्लाका विभिन्न स्थानमा भव्य पण्डाल निर्माण र सजावटको काम तीव्र रूपमा अगाडि बढ़िरहेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा पाको उमेरलाई सृजनशीलता र सक्रियतामा ल्याउन ज्येष्ठ नागरिकले अप्नाउनु पर्ने कुरा।
5: मैले पाँचवटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो। अब गीत गाएर बिलौना गाएर बस्ने होइन, बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु।
0: 8,000 इजरायल भिसामा परीक्षा दिए 12% मात्र उत्रिन, तरकारीको विषादी प्रयोग नहुँदाखेरि समस्या लगायतका खबर कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खारल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
7: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
6: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
7: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तातोपानी नाका दशैं अघि नै खुल्ने शीर्षकमा खबर प्रकाशित छ। दशैं तिहार लक्षित सामान तथा ठूला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातोपानी नाका संचालनको तयारी गरेको छ। गत 15 भदौदेखि बन्द रहेको सिन्धुपाल्चोको तातोपानी नाका केही दिनभित्र खुल्ने गरी काम अगाडि बढ़ाएको चिनिया पक्षले जानकारी दिएको सरकारी अधिकारीहरूले बताएका छन्। बढ़ी रूगाखोकी र ज्वरोका बिरामी शीर्षकको शिवहरि घिमिरेले लेख्नु भएको खबर प्रकाशित छ। 15 दिन यता उपत्यकामा अस्पतालमा ज्वरो र रूगाखोकीका बिरामीहरू बढ़ेका छन्। ज्वरो रूगाखोकी तथा भाइरल फ्लू सम्बन्धी बिरामीको चाप बढ़ेको अस्पताल प्रशासनले जनाएको छ। त्यस्तै भित्रपृष्ठमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, ड्रोन र सीसीटीभीबाट सूक्ष्म निगरानी, अनलाइनबाटै ठगीको उजुरी शीर्षकमा अर्को खबर प्रकाशित छ भने विपदपछिको पुननिर्माणमा सीडीओ शक्तिशाली शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै राप्रपा महाधिवेशन प्रतिनिधि कार्तिकमा चयन हुने, 5 प्रदेश र 74 जिल्लामा अधिवेशन सम्पन्न शीर्षकको खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमै ठेक्का लागेको दशकपछि मात्रै गण्डकी र लुम्बिनीमा सूचना मार्ग निर्माण हुँदै शीर्षकको अर्को खबर पनि प्रकाशित छ। शुरूआती सम्झौता अनुसार काम भएको भए गत 7 वर्ष अघि नै गण्डकी र लुम्बिनी प्रदेशमा सूचना राजमार्ग निर्माण सम्पन्न भइसकेको हुन्थ्यो, तर अहिलेसम्म निर्माण हुन सकिरहेको छैन। त्यस्तै भित्र्याउने तयारीमा रहेको धान बालीमा वर्षाले पुर्यायो क्षति शीर्षकमा धनगढ़ीबाट तेज राज भट्टले लेख्नु भएको खबर प्रकाशित छ। पाकेर काट्ने बेला भएको कैलालीका किसानको धान बालीमा वर्षाले क्षति पुर्याएको छ। धानको बिउ उत्पादनको अनुगमन शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा मन्त्री बाँड्ने थलो बन्दै प्रदेश शीर्षकको खबर प्रकाशित छ। रूपन्देह एकबाट प्रदेशसभामा निर्वाचित सन्तोष कुमार पाण्डे चौथो पटक मन्त्री बन्नुभयो। यस पटक मन्त्री बन्न उहाँले आफ्नै पार्टीको निर्णय र नीति विपरीत लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विश्वासको मत दिनुभएको छ। 27 पुष 2079 दोस्रो कार्यकाल शुरू भए यता 4 वर्षमा 7 प्रदेशका 550 सांसद मध्ये 301 जना कम्तीमा एक पटक मन्त्री वा राज्यमन्त्री भइसक्नु भएको छ। अर्थात प्रदेश सभामा 54.7% सांसदले यस अवधिमा सरकारमा जाने अवसर प्राप्त समेत गरेका छन्। त्यस्तै भित्रपृष्ठमा दशैंमुखमा सड़कले समस्या, राति अबेरसम्म हवाई उड़ान गरिँदै शीर्षकको खबर छ। राजमार्गबाट 10 लाख र हवाई मार्गबाट करिब 30,000-35,000 यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने समेत अनुमान गरिएको छ। सूचीकृत 25 कम्पनीलाई निरन्तरता दिने मलेसियाको अडान शीर्षकको खबर पनि प्रकाशित छ भने नेपाल फिन टेक एक्सपो, वित्तीय अपराध रोक्न प्रविधि प्रयोगमा जोड शीर्षकको खबर पनि भित्रपृष्ठमा प्रकाशित छ।
0: यसैबीच संसदीय समितिद्वारा सरकारलाई सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको भित्री पृष्ठमा लेखिएको छ। संसदीय विशेष समितिले बाढ़ी प्रभावित क्षेत्रको प्रारम्भिक स्थलगत अवलोकनपछि प्रभावित क्षेत्रमा तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारलाई 4 सुझाव दिएको छ। समितिले बेपत्ताको खोजी, सब परीक्षण र कानूनी जटिलतालाई अध्यादेश मार्फत तत्काल सम्बोधन गर्न तथा अस्थायी आश्रयको सुदृढ़ीकरण, तथ्याङ्क प्रमाणीकरण र औद्योगिक हबसहितको स्थायी पुनर्स्थापना गर्न सुझाव दिएको खबर छ। यसैबीच कारोबार दैनिकको भित्री पृष्ठमा 8,000 दिए इजरायलको भाषा परीक्षा तर 12% मात्र उत्तीर्ण खबर छ।
1: त्यस्तै आजको अन्नपूर्ण दैनिकको भित्रपृष्ठमा सड़कमा पहिरो, खल्तीमा असर शीर्षकको खबर प्रकाशित छ। आकाशीय हवाई भाडा, टिकटमा लुट तन्त्र शीर्षकको अजबी पौडेले लेख्नु भएको खबरमा उल्लेख छ। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा क्षतिग्रस्त बनेपछि दशैं मनाउन घर फर्किने यात्रुहरूले शास्ति बेहोर्नु परेको छ। पृथ्वी राजमार्ग काठमाडौँ चितवन सड़क खण्ड शुक्रबारदेखि अवरूद्ध भएपछि काठमाडौँ उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको हो। भित्रपृष्ठमा यो दशैंमा आए नयाँ नोट शीर्षकको खबर प्रकाशित छ। दशैं आँगन ढोकामै आइपुग्दा बजारमा भने नयाँ नोटको बासना आउन थालेको छ। विगतका वर्षहरूमा नयाँ नोट हात पार्न असोजको झर्को लाग्दो घाममा राष्ट्र बैंकको कारले अगाडि घण्टौं लाइन बस्नुपर्ने बाध्यता थियो, तर यसपालिको दृश्य र व्यवस्थापन भने फेरिएको छ। 2 वर्षसम्म चलन चल्तीका सुकिला नोटमा चित्त बुझाएका सर्वसाधारणका लागि यसपालि भने राष्ट्र बैंकले नयाँ नोटको पुनरागमन गराएको छ र यो पनि बिना झन्झट र बिना लाइन नोट नयाँ नोट प्राप्त गर्न सकिनेछ। विगतमा जस्तो निश्चित मिति तोकेर राष्ट्र बैंकको कार्यालय अगाडि लाइन बस्नुपर्ने छैन। राष्ट्र बैंकको केन्द्रीय तथा वित्तीय कार्यालयसँगै देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा शाखाहरूबाट नयाँ नोट सटाई गर्न सकिने समेत व्यवस्था मिलाइएको छ।
0: यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा तरकारीको हुँदैन विषादी परीक्षण शीर्षकमा बाबुराम कार्कीले खबर लेख्नु भएको छ। पूर्वी नेपालका शहरी र ग्रामीण बजारमा दैनिक बिक्री हुने तरकारी हरियो तरकारी र विभिन्न क्षेत्रबाट आएका तरकारीको कुनै पनि परीक्षण भएको छैन। कोशी प्रदेशको तराई र पहाड़ी जिल्लाबाट उत्पादित तरकारी र व्यापारी मार्फत भारतबाट आयात हुने हरियो तरकारी अवशेष परीक्षण नहुँदा समस्या भइरहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। पालेस्तानी राष्ट्रपतिले राष्ट्रपति र संसदीय निर्वाचन दुवैसँग गर्ने गरी करिब एक वर्षका लागि स्थगित गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले बलियो रूपमा वकालत गरेको संसदीय निर्वाचन यस वर्षको नोभेम्बर 28 हुने तय भएको थियो। राष्ट्रपति निर्वाचन सन् 2027 शुरूदेखि हुने अपेक्षा गरिएको थियो। राष्ट्रपतिको आदेश जारी गर्दै उहाँले पहिलो निर्धारित संसदीय निर्वाचन स्थगित भएको र 2027 सेप्टेम्बर 11 दुवै निर्वाचन गर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्ति सम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्ट युक्रेनको जापोरिजिया क्षेत्रमा रूसी आक्रमणमा परि कम्तीमा 15 मृत्यु भएको छ। मृतकमध्ये 3 बालबालिका रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता यमनका हुती विद्रोही विरूद्ध साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले ठूलो स्तरको सैन्य कार्यवाही सञ्चालन गर्दै 136 सैन्य अखडामा निशाना बनाएर ध्वस्त पारेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। गठबन्धनका प्रवक्ता तुर्की अल मालिकीले सामाजिक सञ्जाल मार्फत इरान समर्थित हुती समूहका लड़ाकू र सैन्य क्षमता भएका क्षेत्रहरूमा लक्षित गरी आक्रमण गरेको समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्। र भारतमा ककरू जनता पार्टीले आह्वान गरेको प्रदर्शनमा सहभागी हुँदै गर्दा सयौं प्रदर्शनकारीलाई प्रहरले हिरासतमा लिएको छ। भारतीय संचार माध्यमका अनुसार दिल्लीमा 4,000 भन्दा बढ़ी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ। मतदाता नामावलीमा अपारदर्शी ढंगले संशोधन गरिएको भन्दै भारतीय प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गर्दै ककरू जनता पार्टीले केही दिनदेखि भारतका विभिन्न शहरमा प्रदर्शन गर्दै आएको छ।
0: ताजा खबरमा अब खेल खबर। नेपालको पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको राष्ट्रिय टीमका खेलाड़ी सम्मानित भएका छन्। नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेलेको 50 वर्षको अवसरमा नेपाल भलिबल संघले हिजो गोल्डन जुबली कार्यक्रम आयोजना गर्दै खेलाड़ीहरूलाई सम्मान गरेको हो। संघले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाड़ीलाई सम्मान पत्र र खादा प्रदान गरेको छ। जापानमा हुने 5 एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली आज जापान प्रस्थान गरेको छ। हिजो जापान प्रस्थान गरेको छ। नेपालको पहिलो संस्करणदेखि नियमित रूपमा पारा एसियाडमा सहभागिता रहँदै आएको छ। यसअघिका 4 संस्करणमा नेपालले एउटा पदक जितेको छ। तेकुन्दुकी पलिसा गोवर्धनले चीनको हाङजाउमा 4 संस्करणमा काँस्य जित्नु भएको थियो। बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम नेपाल प्रिमियर लीग एनपीएलको 3 संस्करणका लागि कर्णाली एक्समा अनुबन्धित हुनुभएको छ। बंगलादेशको उमेर समूहको क्रिकेटबाट पहिलो पहिचान बनाउनुभएका अरिफुलले बंगलादेशको 19 वर्ष मुनिको राष्ट्रिय टोलीबाट विश्वकप खेलिसक्नु भएको छ। उहाँले बंगलादेशको हाई पर्फर्मेन्स टोली र ए टोलीबाट पनि खेल्नु भएको छ।
1: उमेर बढ्दै जाँदा त्यसको उपयोगका लागि आफ्ना सृजनशीलतामा कसरी ल्याउने कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब पाको उमेरलाई थप सृजनशील बनाउने कुरा। सन्तान जन्मिएदेखि नै आमा बुवाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख सुरक्षा र भविष्यका लागि प्राथमिकता दिने गर्छन्। तर बुढेसकाल लागेपछि एक्लै हुँदै जानुपर्ने बाध्यता हुन्छ। यस्तो अवस्थामा पनि पाका पुस्ताले आफूलाई सक्रिय र सृजनशील बनाउन आवश्यकता छ। हामीले डाक्टर मुकेश कुमार चालिसेसँग उहाँको अनुभव साटेका छौं।
5: पाको पुस्तक के छ त यो रिटायर भइसकेपछिको जिन्दगी के छ भनेर अध्ययन गर्न थाले र विश्वका विभिन्न मुलुकका साहित्यहरू विशेष गरी जापानका जहाँ 100 वर्ष नआएका धेरै मान्छेहरू छन् त्यो ठाउँ हेर्न पनि म जापान गए त्यो सबै हेरिसकेपछि मलाई नेपालमा पाका पुस्ताले दुःख पाएको अनुभूति भयो त्यो दुःख भौतिक मात्रै होइन मानसिक रूपले पनि दुःख रोगको हिसाबले पनि दुःख यो सबै भएपछि यसको निराकरण कसरी गर्ने भन्ने हिसाबले मैले लेखहरू लेख्न थालेँ अब 15-20 वटा 25 वटा लेख भएपछि एउटा किताब निकाल्थे त्यसो गर्ने क्रममा मैले 5 वटा किताब निकालिसके र विभिन्न ठाउँका साहित्यिक र ज्येष्ठ नागरिक संस्थाहरूले पुरस्कृत पनि गर्नुभयो अब गीत गाएर बिलौना गाएर बस्ने होइन बाँचुन्जेल अचेल त मैले यो उखानहरू पनि यस्तै बनाउँछु जस्तो कस्तो हुनुहुन्छ भन्यो भने बाँचुन्जेल सक्रिय हुन्छु
0: जस्तो 58-60 भइसकेपछि रिटायर गरेपछि अब कामै गर्नु हुँदैन भन्ने जुन मानसिकता छ अनि अर्को चाहिँ अब नयाँ पुस्ताले गर्छन् अब धेरै उमेर ढल्केका मान्छे अलि अल्छी हुन्छन् अथवा गर्न सक्दैनन् भन्ने त्यो हेर्ने दृष्टिकोण हुन्छ नि त्यस्तो फरक हुन्छ तपाईँले काम गर्दा
5: हो यो गलत हो यो चाहिँ नि खोकिलामा सुन राखेर अथवा नोट राखेर भोकै बस्नु जस्तै हो किनभने हाम्रो समाजमा हरेक पाका पुस्ता भनेको एउटा अनुभवको खानी हो सरकारले अथवा संस्थाले 50-55 वर्ष पछि त काम लाग्दैनस् भनेर जस्तरी निकालिदिन्छ तर उसले त 50-60 वर्षको अनुभव छ अब यो हिजोको स्वाद भनेको हिजोका मान्छेलाई थाहा छ हिजोको अवस्थालाई क्यारी अन गर्ने जसरी रिले दौड़मा अगाडिको दौड़िरहेको मान्छेले त्यो काठको एउटा टुक्रालाई अगाडिको मान्छेलाई दिन्छ र ऊ दौड़ेर रिले दौड़ पूरा हुन्छ मानव सभ्यता भनेको पाको पुस्ताको अनुभवलाई वयस्कहरूले लिँदै वयस्कले भर्खरका पुस्ताहरूलाई अचेलको चलन चल्तीको भाषामा जेनजीहरूलाई सिकाउँदै अनि समाजलाई सृजनात्मक दिशामा लैजानुपर्ने
0: हजुर अब पछिल्लो समय विदेशको जस्तो यता सामाजिक सुरक्षा ज्येष्ठ नागरिकका लागि भनेको जस्तो राज्यले गर्न नि सकेको छैन तर युवा पीढ़ी चाहिँ अब घर छोडेर हिँडेका छ र बाहिरको जस्तै एउटा दायित्व सकियो भन्ने जस्तो छ तर घरमा त एक्लै बा आमा हुनुहुन्छ होइन अब यो एउटा यसलाई कसरी मान्छेलाई सचेत गराउने होला
5: होइन अब मुख्य कुरा के बुझिदिनु पर्यो भने मान्छे भनेको यो पृथ्वी भरिरहेका विभिन्न प्राणीहरू मध्ये सबभन्दा ठूलो दिमाग र सबभन्दा धेरै क्षमता भएको र विवेक भएको प्राणी हो यो मतलब के हो भने हाम्रो क्षमता नै बढी छ हामी आफू बाहेक अरूलाई हेर्न सक्छौ र मान्छे के बिर्सिनु हुँदैन भने सामाजिक प्राणी हो यो समाजमै रहन्छ त्यही हुनाले त हामी तपाईँ हामी नचिने पनि भेट नभए पनि भानुभक्तलाई सम्झिन्छौँ सेक्सपियरलाई सम्झिन्छौँ विलियम ओडसर्सलाई सम्झिन्छौँ हामीले भेटेको छैन तर ज्ञानका आधारमा हामीले भेट्यौं होइन तर त्यो बेलाको करोडपतिलाई कसले सम्झिन्छ होइन भानुभक्तको पालामा काठमाडौँको सेठ को थियो कसलाई थाहा छ र भनेपछि त ज्ञान सबभन्दा प्रमुख कुरा हो र सामाजिक प्रणाली सबभन्दा प्रमुख कुरा हो यसमा हामीले व्यक्तिवादी भएर होइन सामूहिक भएर सोच्नुपर्छ
0: डाक्टर मुकेश कुमार चालिसेसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित पीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
1: विपद प्राधिकरणद्वारा सबैका लागि पूर्व सूचना राष्ट्रिय मार्गचित्र तयार रसुवा भोटेकोशी बाढ़ी पुनरुत्थानका लागि बागमती सरकारको 30 दिने कार्ययोजना पृथ्वी राजमार्ग आजबाट पूर्ण रूपमा खुलाउने तयारी
0: कांग्रेस पदाधिकारीको मतगणना जारी एमाले स्थायी कमिटी बैठकले आन्तरिक तिक्तता मेटाउँदै 13 जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्यो कांग्रेस सरकारी कामकाजमा प्रयोग भइरहेका सफ्टवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन
1: तातोपानी नाका दशैं अघि खुलाउने तयारी कोशी प्रदेशमा कामकाजको भाषा सम्बन्धी विधेयक पारित मैथिली र लिम्बु सहित 13 भाषालाई मान्यता पाको उमेरलाई सृजनशीलतामा जोड्न विज्ञको सुझाव
0: प्यालेस्टाइनमा राष्ट्रपति र संसदीय निर्वाचन करिब 1 वर्षका लागि स्थगित साउदी नेतृत्वको गठबन्धनद्वारा हुतीमा 136 सैन्य अड्डा ध्वस्त अमेरिका रूस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रूसी आक्रमण 15 जनाको मृत्यु
1: र भलिबलको राष्ट्रिय टोली सम्मानित जापानमा हुने 5औं एसियाली पारा खेलकुदमा सहभागी हुने नेपाली टोली जापान प्रस्थान बंगलादेशका क्रिकेटर अरिफुल एनपीएलमा कर्णालीबाट खेल्ने
0: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले फितकुली .com लिएका छौं। राजेन्द्र मानन्धर राजमानले यो कार्टुन खिच्नु भएको छ। यहाँ दुई एउटा तराजु ठूलो तराजु देखिन्छ। एकापट्टि कालो बजारी कृत्रिम अभाव मूल्य वृद्धि सल्लाहकारै सल्लाहकार भन्ने कुरा लेखिएको छ भने अर्को पटक एकदमै उपभोक्ता दुब्लो भएर मर्नै आँटेका जस्ता देखिने उपभोक्तालाई राखिएको छ र यहाँ दुईवटा चराहरूले जिस्काइरहेका छन्। जति नै कालो बजारी घटाउने भनेर सल्लाहकार थपे पनि सल्लाहकारै सल्लाहकार भइसकेपछि झन बजार अनुगमन हुँदैन र भ्रष्टाचारको जालो फैलिन्छ भन्ने व्यङ्ग गर्न खोजिएको छ।
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष गन्धर्व विदा भनौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
10: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली बेगुचार सिंगेटी लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22। हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेशा कर्मी, अधिकार कर्मी, राजनीति कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।
11: रिमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: नेपालीहरूको मानचार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा

0: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक 32/3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामदो संकलन केन्द्रको कार्यालय अगाडि नामदो संकलन केन्द्रमा
0: हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे

0: आकलन केन्द्र अन्तर्गत का सबै
1: ओडा कार्यालय जिरी नौ चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गत का सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी साथ हावा तामाकुसी सेवा केन्द्र अन्तर्गत का सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गत का सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गत का सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा तीन लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गत का सबै
0: कालिका मावि कालिङचोक नौ कटा चौर कालिङचोक सेवा केन्द्र अन्तर्गत का सबै
1: कृषि उपज केन्द्र सैलुङ तीन बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गत का सबै
0: सतीश्वर माविको सामुदायिक हल मेलुङ एक पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गत का सबै
1: शारदा मावि सैलुङ आटो भैसे सैलुङ सेवा केन्द्र अन्तर्गत का सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिङचोक दुई बाबरे संकलन केन्द्र अन्तर्गत का सबै निकुभूमि मावि कालिङचोक दुई बाबरे संकलन केन्द्र अन्तर्गत का सबै सक्रेश्वरी महादेव स्थान बेगो पाँच साङ्बा बजार सेवा केन्द्र अन्तर्गत का सबै
1: सिंगटी हेलिप्याड बिगु चार सिंगटी बिगु सेवा केन्द्र अन्तर्गत का सबै गौरी शंकर मावि बिगु एक जगत जगत संकलन केन्द्र अन्तर्गत का सबै ओडा कार्यालय गौरी शंकर पाँच हाटघर इबिथान सूरी संकलन केन्द्र अन्तर्गत का सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेष सदस्यलाई हार्दिक अनुरोध गर्दछौ 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ
0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा

0: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुखमय जीवन रहो।
0: बडा दशैंले सबै नेपालीहरूमा सुख शान्ति।

0: नेपालीहरूको महान चाड विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबाआमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार, चरीकोट, चरीघ्याङ, दोलखा।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाई स्वस्थ हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै नो सामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा तोलोखा र रामेछाप जिल्लावासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू एवं देश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। किन्ती जलविद्युत केन्द्र परिवार तामाकोशी गाउँपालिका।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्राक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्राक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्राक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनु साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी, आधुनिक मेसिन, हाते ट्राक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
1: हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिका वासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
4: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनोबहादुर सिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका 1, जोगु, दोलखा।
5: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। नेपालीहरूको महान चाड विजया दशमीको पावन अवसरमा हाम्रा सम्पूर्ण श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक र देश विदेशमा रहनुभएका समस्त श्रोताहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बड़ा दशैं आजबाट शुरू, पहिलो दिन घटस्थापना गरी मनाइदै कंग्रेसको जारी मतगणनामा केन्द्रीय उपसभापति खुलातर्फ डाक्टर भण्डारी र केन्द्रीय महामन्त्री खुलातर्फ पौडेलको अग्रता कायमै। सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन। रसुवा भुटेको सिबाडी पुनरुत्थानका लागि बागमती सरकारको 30 दिने कार्ययोजना। र भारतको नयाँ दिल्लीमा प्रदर्शन चर्कियो, ममता बनर्जी र केजरीवाल सहितका नेता पक्राउ।
1: नेपालीहरूको महान चाड विजया दशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
0: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा। अब समाचार विस्तारमा। नेपालीहरूको महान पर्व बड़ा दशैं आजबाट शुरू भएको छ। आज पहिलो दिन घटस्थापना गरी मनाइँदैछ। आज बिहान 11:47 घटस्थापनाको सायद रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याहकालमा अभिजित मुहूर्तको सायद घटस्थापनाका लागि दिइएको समितिका अध्यक्ष सह प्राध्यापक डाक्टर पुरूषोत्तम भट्टराईले बताए। सूर्योदय कालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता अनुसार नै समितिले आजको दिनलाई घटस्थापना भन्ने निर्णय गरेको उनले जानकारी दिए। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बड़ा दशैं मनाइन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री खुलातर्फ प्रदीप पौडेलले अग्रता कायम राखेका छन्। प्राप्त पछिल्लो मतगणना विवरण अनुसार उपसभापति खुलातर्फ डाक्टर भण्डारीले 623 मत प्राप्त गरेका छन्। इन्जिनियर मधु आचार्यले 343 मत पाएका छन्। त्यस्तै गोविन्द भट्टराईले 291, सुरेन्द्र राज पाण्डेले 289, दीपक गिरीले 242, धनराज गुरूङले 211 र प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले 126 मत प्राप्त गरेका छन्। उपसभापति समावेशीतर्फ विनोद कुमार चौधरीले 347 मतसहित अग्रता लिएका छन्। जीवन परियाले 287 मत प्राप्त गर्दा फर्मुल्लाह मनसुरले 164, सीता गुरूङले 151 र रंजित कर्णले 98 मत पाएका छन्। केन्द्रीय महामन्त्री खुलातर्फ प्रदीप पौडेलले सबैभन्दा बढ़ी 688 मत प्राप्त गरेका छन्। अमर सिंह पोन मगरले 443 मत पाएका छन्। उदय शमशेर राणाले 388, डाक्टर सुनिल कुमार शर्माले 300, गुरूराज घिमिरेले 169, नयन सिंह महरले 129 मत पाएका छन्। त्यस्तै शंकर तिवारीले 19 र डाक्टर सन्तोष उपाध्यायले 17 मत पाएका छन्। प्राप्त विवरण अनुसार खुला महामन्त्री पदमा पौडेल अन्य प्रतिस्पर्धा भन्दा अगाडि देखिएका छन्। केन्द्रीय महामन्त्री महिलातर्फ डाक्टर दिला संग्रौला पन्तले 523 मत प्राप्त गर्दै अग्रता लिएकी छन्। महालक्ष्मी उपाध्याय डिनाले 484 मत प्राप्त गरेकी छन् भने रीता खनाले 139 मत पाएकी छन्। बागमती प्रदेश सरकारले रेस्वा फुटेकोशी नदी प्रणालीमा आएको बाढ़ीको क्षति पुनरुत्थानका लागि 30 दिने कार्ययोजना तयार गरेको छ। गत भदौमा आएको बाढ़ीमा भएको क्षतिको पुनरुत्थान र पुननिर्माणका लागि प्रदेशको आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयले 15 देखि 30 दिनसम्म ठोस नतिजायोग्य काम गर्ने गरी कार्ययोजना तयार गरेको हो। मन्त्रालयले स्थलगत अध्ययन र विषयगत क्षतिको विवरण समेटेर तयार पारेको प्रतिवेदन अनुसार कार्ययोजना तयार गरिएको मन्त्रालयका सचिव महेश भट्टराईले जानकारी दिए। सचिव भट्टराईका अनुसार कार्ययोजनामा विपद प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउनेदेखि भत्किएका संरचनाको पुननिर्माणसम्मका कामलाई निश्चित समय तालिकाका आधारमा थालिनेछ। त्यसै गरी आगामी 15 दिनभित्र बाढ़ीका कारण पठन पाठन अवरूद्ध भएका विद्यालयहरूमा वैकल्पिक सिकाई केन्द्र सञ्चालन गर्ने, अलपत्र बालबालिकाको संरक्षणको प्रबन्ध मिलाउने र अवरूद्ध भएका खानेपानी, सड़क, ऊर्जा तथा संचार सेवा पूर्ण रूपमा पुनः सञ्चालन गर्ने कार्यतालिका रहेको उनको भनाई छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
3: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
2: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
4: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
3: मनोकामनाको
2: कुरा हो नि पाडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
3: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
2: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
3: कहाँ हुनु नि? कृषि विकास बैंक अगाडि छ नि, होइन?
4: पाण्डुहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
5: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका वडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत वडा अध्यक्ष गौरी शंकर गाउँपालिका वडा नम्बर 3 परिवार झ्याकु दोलखा को

0: तपाई यतिखेर हाम्रो रेडियो र जीडी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। गोर्खाको चुम्नुम्ब्री गाउँपालिका छमा आकस्मिक बाढ़ी आएको छ। गोर्खाका प्रमुख जिल्लाधिकारी नरेन्द्र कुमार मिश्रले आज बिहान 4:35 ठूलो बाढ़ी आएको खबर पाएको बताए। उनका अनुसार बाढ़ीले मानवीय क्षति भने पुर्याएको जानकारी प्राप्त भएको छैन। अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको छ। चुम्नुम्ब्री गाउँपालिका छ चुम्केको खोलामा पहिरो खसेर थुनिएको र पछि बाढ़ी आएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माथतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ। मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका नेलिस एलआरएमआईएस तथा मेरो किता व्यवस्थापनका लागि खरिद गरिएका हार्डवेयर र सफ्टवेयरको वास्तविक अवस्था अध्ययन गर्न समिति गठन गरेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको हो। मन्त्रालयको 2083/23 गतेको निर्णय अनुसार गठित समितिलाई 7 दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था उपयोग गुणस्तर र उपयोगिता बारे अध्ययन गर्नेछ। नेकपा एमाले मंगसिर पहिलो साता पार्टीको राष्ट्रिय भेला गर्ने भएको छ। हिजो पार्टी केन्द्रीय कार्यालय चासलमा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो। राष्ट्रिय भेलामा प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिका पदाधिकारी, पालिका कमिटिका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ। बैठकले आगामी मंगसिर 26 गते पार्टीका वडा स्तरका कमिटीहरूको अधिवेशन तथा पौष 4 गते नगर र गाउँपालिका तहका कमिटीहरूको अधिवेशन सम्पन्न गर्ने निर्णय समेत गरेको छ। पालिका र वडा अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेला आयोजना गर्ने एमाले जनाएको छ। स्थायी कमिटी बैठकले अध्यक्ष पद रिक्त रहेका 13 जिल्लामा जिल्ला तहकै निर्णयबाट अध्यक्ष चयन गर्ने निर्णय पनि गरेको छ। जिल्ला तहले पठाएको नामलाई माथिल्लो कमिटीले अनुमोदन गरेर संगठन कमिटीमा रूपान्तरण गरिने एमाले जनाएको छ। बैठकले 13 जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेको छ। जसअनुसार एमाले दोलखाका नेता डबल पाण्डे पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। 2046 सालमा बाल कंग्रेसको सदस्यको रूपमा राजनीतिक यात्रा शुरू गरेका गगन थापा नेपाली कंग्रेसको सभापतिमा पुनः निर्वाचित भएका छन्। 4 दशकपछि कंग्रेसको नेतृत्वमा पुगेका उनको यात्रालाई कंग्रेसको भावी दिशा र नयाँ पुस्ताको राजनैतिक सहभागितासँग जोडेर हेरिँदै आएको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: नेपाली कंग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन्। 2076 सालको जनआन्दोलनको क्रममा कक्षा 9 पढ्दै गर्दा आन्दोलनमा सहभागी भएका थापा करिब 4 दशकपछि कंग्रेसको नेतृत्वमा पुगेका हुन्। नवनिर्वाचित सभापति थापाले 2076 सालमा बाल कंग्रेसको सदस्यका रूपमा राजनीतिक यात्रा शुरू गरेका थिए। 2048 नेपाल विद्यार्थी संघ नेवी संघ काठमाडौँ ओडा नम्बर 33 सचिव बनेका उनी 2051 त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य, 2053 सचिव र 2055 सालमा सभापति निर्वाचित भएका थिए। 2055 त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्य बनेको थापा 2057 नेभी संघको केन्द्रीय उपाध्यक्ष र 2059 सालमा महामन्त्री बनेर विद्यार्थी राजनीतिलाई उचाइमा पुर्याएका थिए। 2061 राजाको प्रत्यक्ष शासन विरूद्धको आन्दोलनमा अग्र पंक्तिमा रहेर नेतृत्व गरेको थापामाथि राजद्रोहीको मुद्दा समेत लगाएको थियो। अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एमनेस्टी इन्टरनेशनललाई उनले आस्थाको बन्दी घोषणा गरेको थियो। 2062 र 63 सालको जनआन्दोलनमा गणतन्त्र र लोकतन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरेपछि उनी राष्ट्रिय राजनीतिमा थप चर्चित बनेका थिए। 2064 संविधान सभा निर्वाचनमा सभामा समानुपातिक तर्फबाट सभासद बनेका थापा संविधान निर्माण मौलिक हक बाल अधिकार नागरिकता र ऊर्जा सुरक्षा लगायत विषयमा सक्रिय थिए। 2070मा काठमाडौँ क्षेत्र नम्बर 4 निर्वाचित भएपछि उनले संविधान मस्यौदा प्रक्रियामा योगदान पुर्याए। 2071मा कृषि तथा जलस्रोत समितिको सभापति बनेर उनले कृषि ऊर्जा र जलस्रोत सम्बन्धी नीतिगत बहसमा भूमिका खेलेका थिए। 2073मा स्वास्थ्य मन्त्री बनेका थापाले आफ्नो 9 कार्यालयमा स्वास्थ्य सेवा सुधार, स्वास्थ्य बीमा र चिकित्सा शिक्षा सुधारको विषयलाई प्राथमिकता दिएका थिए। 2074 र 79 सालको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर 4 प्रतिनिधि सभामा निर्वाचित हुँदै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, वातावरण र सुशासनको विषय संसदमा उठाउँदै आएका थिए। 2078मा भएको कंग्रेसको 14 महाधिवेशनबाट महामन्त्री निर्वाचित थापाले पार्टीभित्र नीतिगत बहस र संगठन सुधारको पक्षमा काम गर्दै आएका थिए। 2082 भदौ 23-24 गते भएको जेएनजी आन्दोलनपछि पार्टीभित्र युवा सहभागिता बढ़ाउनु पर्ने भन्दै अर्को महामन्त्री विश्व प्रकाश शर्मासँग मिलेर विशेष महाधिवेशन आह्वान गरेका थापा त्यहाँबाट पार्टी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए। विशेष महाधिवेशनबाट पार्टीको नेतृत्व लिएका थापाले 9 पार्टीको 15 महाधिवेशन गरेर पुनः सभापति पदमा निर्वाचित भएका हुन्। युवालाई स्वदेशमै अवसर, सार्वजनिक शिक्षामा लगानी, स्वास्थ्य सेवामा सम्मान, पहुँच र सुशासनलाई उनले आफ्नो राजनीतिक यात्रामा प्रमुख एजेण्डाको रूपमा अघि सार्दै आएका छन्। विद्यार्थी राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको उनको यात्रालाई कंग्रेसको भावी दिशा, संगठन सुधार र नयाँ पुस्ताको राजनीतिक सहभागितासँग जोडेर हिँडिँदै आएको छ। मणिता नेपाली, हाम्रो रेडियो, चरीकोट।
0: दोलखाको बैतिसपुर गाउँपालिका 8 क्षेत्रपास्थित क्षेत्रवती समाज सुधार वर्ष तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ। असोज 21 गतेदेखि क्षेत्रगत रूपमा शुरू भएको सहकारीको साधारण सभा हिजो सम्पन्न भएको हो। सहकारीको कुल पूँजी 7,01,73,772 रूपियाँ रहेको छ। यसै गरी 5,24,41,276 बचत संकलन गरेको क्षेत्रवती सहकारीले 5,65,55,091 रूपियाँ ऋण लगानी गरेको सहकारीका कोषाध्यक्ष केशव बहादुर खड्काले जानकारी दिए। सहकारीका सचिव रमेश कुमार श्रेष्ठका अनुसार हाल सहकारीमा बाल बचतकर्ता सहित 2,106 सदस्य रहेका छन्। संस्थाका अध्यक्ष शेरबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जीवेशराज खड्काले उद्घाटन गरेका थिए। साधारण सभाको अवसरमा सहकारीले 4 ज्येष्ठ शेर सदस्य तथा संस्थाको कार्यक्षेत्रभित्र रहेको विद्यालयहरूबाट उत्कृष्ट हुने 10 विद्यार्थीलाई सम्मान गरेको सहकारीका निमित्त व्यवस्थापक लोकबहादुर श्रेष्ठले जानकारी दिएका छन्। हाम्रो समाचारमा अब अन्तर्राष्ट्रिय समाचार। एकपक्षीयको विपक्षी नेताहरू हिरासतमा परेपछि भारतको राजधानी नयाँ दिल्लीमा राजनीतिक तनाव बढ़ेको छ। दिल्लीमा शनिबार कोक्रोच जनता पार्टीले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा पश्चिम बंगालका पूर्व मुख्यमन्त्री ममता बनर्जी, केरलाका पूर्व मुख्यमन्त्री पिनाराई विजयन र त्रिपुराका पूर्व मुख्यमन्त्री माणिक सरकारलाई प्रहरीले पक्राउ गरेको हो। यस्तै नयाँ दिल्लीमा निर्वाचन आयोग र मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार विरूद्धको प्रदर्शनका क्रममा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई पनि प्रहरीले हिरासतमा लिएको छ। दिल्ली स्थित केरल भवन बाहिर विरोध प्रदर्शन गरेपछि भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका सांसद जोन ब्रिटासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि जन्तर मन्तर नजिकै 1,000 भन्दा बढ़ी सीजेपी समर्थकलाई पक्राउ गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग र निर्वाचन प्रक्रिया सम्बन्धी विवादले प्रदर्शनलाई थप राजनीतिक महत्व दिएको छ। यसैबीच भारतीय शिक्षा तथा पर्यावरण अभियन्ता सोनम वाङसुकले हिरासतमा लिएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न माग गरेका छन्। उनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै यस्तो माग गरेका हुन्। वाङसुकले सरकारी 24 घण्टाभित्र पनि पक्राउ परेकाहरूलाई रिहा नगरी आफू शान्तिपूर्ण प्रदर्शन गर्न बाध्य हुने चेतावनी दिएका छन्। भारतको राजधानी नयाँ दिल्लीमा राजनैतिक तनाव बढ़ेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
4: यस सहकारी संस्था लिमिटेडको 24 औं वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकाले सम्पूर्ण सदस्यज्यूहरूलाई आफूलाई पाइक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
3: कार्यक्रम हुने मिति समय र स्थान
4: 2083 असोज 17 गते उद्घाटन सूर्योदय प्रावि बिहान 10 बजेदेखि 4 बजेसम्म कालिंचोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू असोज 21 र 22 गते काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेष सदस्यहरूसँग सुझाव संकलन असोज 24 गते बनचोरी सेवा केन्द्रको कार्यालय बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक लामीडाँडा गाविसका सदस्यहरू सिंगटी पारीघाट बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेदेखि 3 बजेसम्म कालिंचोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू सुनरावती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुनरावती गाविसका सदस्यहरू कालिंचोक गाउँपालिका वडा नम्बर 8 मिल डाँडा बिहान 11 बजेदेखि 4 बजेसम्म कालिंचोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू असोज 25 गते समापन संस्थाको हलमा बिहान 10 बजेबाट छनौट भएका प्रतिनिधि सदस्यहरू
3: नोट अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
4: साधन सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेशन समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्मान तथा पुरस्कार वितरण संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित फाखा मागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 औं वार्षिक साधन सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
3: साधारण सभा सम्बन्धी अन्य जानकारीहरू
4: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसी परीक्षामा उत्कृष्ट जीपी ल्याउने सदस्यका छोराछोरी एक एक जनालाई सम्मान गर्ने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
3: नोट भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ।
4: गोपाल पाण्डे अध्यक्ष आनन्ददायक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड परिवार कालिंचोक 7 भदौरे दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चोक गाउँपालिका वडा नम्बर 7 निवासी बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरू कालिन्चोक गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
1: रामबहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दुलक।

0: 好大个威呀，把你拿去这哎好哦！我站苗路，我站那苗路，没完跟垃圾磨磨，站着真都过谁玩那过来牛你啷个讲？俺们先管你好，我那啥我那都干，我再干两年我那再问题呢？
1: 耶，他为了弟弟把你抬起来干个鸡，他为了把你个香槟的香槟的杯底是 rental and catching service 这里干嘛摆呀你这？
0: 我抓你我你好，我喜欢好你那好大。
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98410228883 र कृष्ण श्रेष्ठ 98640021
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: हार्दिक शुभकामना।
6: मनले चाको पुगोस् सधैं।
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशैंले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् यही शुभकामना।
7: रोहित बुढाथोकी ओडा अध्यक्ष बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 2 परिवार जुगु दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको काम मना गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0949412020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै

0: असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबी थान हाटघर, असोज 27 गते हिमावर्ती मावी गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयंतीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावी गौरीशंकर 4 झ्याको, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाइ र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा सशाले प्रदान गरेको परिचय पत्र पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनु भएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनु भएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका २ जुगु

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763580333।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा। विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्बु निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, समस्त गौरीशंकर गाउँपालिकावासी, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
4: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
2: यस प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको कार्य परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
1: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान।
3: नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841 9526 76।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसे सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, गैरी, दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेसाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: राष्ट्रिय जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएक पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू:
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
0: साधारण सभा हुने मिति, समय र स्थान:
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म।
0: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापु, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय, साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: नोट:
1: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, 3208 क्षेत्रपा, दोलखा।
2: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
3: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार, चरीकोट, चरीघ्याङ, दोलखा।

0: આપને ટીવી બીગ્યો અને બનાવ જાન લાગે કોની બનાવને પુકા ઓલાટા હોય ને
1: તેથી કુરામાં પણ ચિંતા ગર્નુ પર્છ ત સદર મુકામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટમાં રહેકો હમ્રાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉ ન ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલસ ને સકી ગણે
0: એ હોય તીસુ ભાઈ માં પણ તેતે તીર લાગી હાલસો ને હોય ના તો
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा 200 रुपियाँमा यहाँ फ्रिज डिप फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: हार्दिक शुभकामना नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षा कर्मी शिक्षक पत्रकार पेसा कर्मी अधिकार कर्मी राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ
5: रिमाल बाबु श्रेष्ठ अध्यक्ष पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन,
1: हड्डी जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्य

0: परीक्षण तथा पहचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
1: अन्य थप जानकारीको लागि
0: सम्पर्क नम्बर 0494-12-020
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडसँग खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: नेपालीहरूको मानसार विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
4: वसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावि परिवार जुङ्गु दोलखा।
0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श 24 घण्टा इमर्जेन्सी।

0: सेवा, आँख सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली बिगुचार सिंगटी लामा बगर जाने बाटोको दायाँ पट्टि सम्पर्क नम्बर 9767-39-22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: चाकस तो खल्लो दूँ पानी मिसाए को रहे था पानी तो खा देनो
1: है नहीं पूरा डीडीसी को लोग ना भाई की वो खुला दूध कहाँ बड़ा लिए राय को बहुत सहर ले पानी खाए नन जन चिया तो पटक के मीठो सही ना अली राम रो दूध ले उन्हें सक दे ना
2: हेरा हेरा यो बुरी को गनगन मीठो दूध यो चली कोट बाजार में कहाँ पाई सहरा
1: तिमी कुन जवाना में छौ दोलखा डेरी को डीडीसी दूध लिए आओ न
2: लला म दोलखा डेरी को नंबर वन डीडीसी दूध नहीं लिए आई हाल
0: आहा कति मिठो दूध अब देखि सधैं डीडीसी दूध नै लिएर आउनुस है बाबा
3: हजुर नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर वन डीडीसी दूध दही पेडा खुवा घिउ पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ
4: बिक्री केन्द्रहरू चरिकोट बजार दोलखा बजार जिरी मैना पोखरी र सिंगटी बजार संकलन केन्द्रहरू बोच साखिने सुस्ता सिमती जपे भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू
3: दोलखा दुग्ध उद्योग लिमिटेड चरिकोट दोलखा सम्पर्क 049-421-020
5: हार्दिक मंगलमय शुभकामना
4: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य बाल सदस्य ज्येष्ठ सदस्य सहकारी कर्मी गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ
5: अध्यक्ष गोकुल कार्की व्यवस्थापक नैनोबहादुर जिरेल हिमचुली बौद्धिसे सहकारी संस्था परिवार गौरीशंकर गाउँपालिका एक जोगु दोलखा

0: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको 33 वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
1: प्रस्तावहरू
2: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
1: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
2: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
1: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
2: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
1: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
2: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
1: विनियम नीति तथा कार्यविधिहरू संशोधन
2: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
1: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
2: साधारण सभा हुने मिति समय र स्थान
1: मिति 2083 साल असोज 20 गते मंगलबार लहरीमाने चुक 32/3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
2: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
2: ओडा कार्यालय जिरिनौ चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
1: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
2: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
1: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
2: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनापा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
1: कालिका मावि कालिम्चोक 9 कटा चौर कालिम्चोक सेवा केन्द्र अन्तर्गतका सबै
2: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
1: सतीश्वर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
2: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै निको भूमि मावि कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
2: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
1: फोन मानस छ।
3: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र, पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो, नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan-5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेष सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधारण सभामा उपस्थिति गराइने छैन। तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैना पोखरी, दोलाखा।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में तोनोखारो रामेछाप जिलावासी बुबा आमा दाजुभाई तथा दीदी बहनी एवं देश तथा विदेश में रहने भएका समस्त नेपाली हार्दिक मंगलमय शुभकामना व्यक्त करते सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगति को कामना गर्दछौ। खिम्ती जल विद्युत केन्द्र परिवार तामाकोशी गाउँपालिका किर्नी दुलखा
1: पहिने बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
2: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
1: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावे तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
3: होइन पाण्डवजी, के कुराकानी गर्न लागेको हो?
2: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
1: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
2: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
1: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
2: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
3: पाण्डुहरू गइहालौ न।
0: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
2: कतै बढी लैलै, कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
5: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि, सकि गर्ने।
2: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
6: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिधैमा। यहाँ फ्रिज, डिप फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391442 र 9844061814।
0: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: उद्धव थापा प्रिन्सिपल एवं अल्पाइन पब्लिक स्कूल परिवार चरीकोट दोलखा।
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार, चरीकोट, चरीघ्याङ, दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका वडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत वडा अध्यक्ष गौरी शंकर गाउँपालिका वडा नम्बर 3 परिवार झ्याकु दोलखा।

0: जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधारण सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पार्ट पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
2: साधारण सभा हुने मिति, समय र स्थान 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म
3: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
4: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
0: नोट साधारण सभामा उपस्थित शेष सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 98 45 34 41 73 र 98 67 81 63 74।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3208 क्षेत्रपा दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको

0: क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरी शंकर 5 एबिथान हाटघर, असोज 27 गते हिमावर्ती मावि गौरी शंकर 7 मार्बो, असोज 27 गते गौरी शंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानीडाँडा मावि गौरी शंकर 4 झ्याको, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरी शंकर 1 यार्सा, असोज 29 गते गौरी शंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनोपकार साकोस परिसर गौरी शंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेष सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकाले संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौं।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: हार्दिक शुभकामना।
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनीहरू बैतेश्वर गांवपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानीको कृपाले सबैको घर आँगनमा खुशियाली छाओस् यही शुभकामना।
2: राजकुमार श्रेष्ठ बैतेश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: विशाल श्रीमद् भागवत महापुराण ज्ञान माहेक्यमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन, मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852445779, 9849924909, 9844994913, 9141699945, 9844446550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: यो हो हाम्रो रेडियो 103.4 MHz।
1: यो दशैंको शुभ कामना,
2: विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 1 जुगु निवासी सम्पूर्ण बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, गौरीशंकर गाउँपालिकावासी, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
3: प्रकाश खड्का वडा अध्यक्ष, तेज किरण ओली वडा सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 1 परिवार जुगु दोलखा।
1: हाँसिरनु खुसिरनु।
4: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
5: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू, आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
5: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
4: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
5: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
4: साधारण सभा हुने मिति, समय र स्थान, मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याकु।
5: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
4: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका वडा नम्बर 4 झ्याकु दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार ठोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपुर दोलखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 9767-39-57-22। विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चो गाउँपालिका वडा नम्बर 7 निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, कालिन्चो गाउँपालिकावासी, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
1: राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दुलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 好大功力把你拿去给俺好哦，我站苗路，我站路苗路，没完跟垃圾我站着顶都过谁玩的过来牛牛了俺看俺我心管的好我那啥我那都看我再给牛牛了再问题呢
1: 耶他为了给地方你台前的卡卡机他为了把你个相不能相不能的背地是 rental and catering service 这里可能白眼睛
0: 哎我抓一块我一好我一千万我一那好大
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्पु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू समस्त गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
6: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु दोलखा।
0: आफे ओइना ए पाडे सोटी कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
1: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
0: ल त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकिगो नि
1: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा एहा फ्रिज डी फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
7: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
8: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061414

0: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेसाकर्मी अधिकार कर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष उमा लुङ्गेली मग
1: निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा

0: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दुलखाको साधारण सभा सम्बन्धी सूचना।
1: यस प्रगतिशील बहुउद्देशीय सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको कार्य परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
0: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान। नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841985676।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसी सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, गैरी, दोलखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुखमय जीवन रहो।
0: बडा दशैं सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
2: रोहित बुढाथोकी वडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 2 परिवार जुगु दोलखा।

0: नेपालीहरूको मानसार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: बसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा, प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा।

0: नेपालीहरूको महानचाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: हाम्रा सेवाहरू:
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
3: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
4: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
3: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0949412020।
3: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेसा कर्मी, अधिकार कर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ। विमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211100।
5: हार्दिक मंगलमय शुभकामना।
6: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
5: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर सिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 师傅干嘛呢？
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिकावासी बुबा आमा दाजुभाई तथा दीदी बहनी दोलखा जिलावासी एवं समस्त नेपाली हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। माता दुर्गा भवानी को कृपाले सबैको घर आंगन में खुशियाली छाओस् यही शुभकामना।
0: मेनकुमार शिवकोटी वडा अध्यक्ष एवं बैतेश्वर गांवपालिका वडा नंबर 7 परिवार दोलखा।
2: नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा। तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
2: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा यस कालिंचो गाउँपालिका ओडा नम्बर 2 निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, राजनीतिक कर्मी, जनप्रतिनिधि, पेसा कर्मी, शिक्षक, बुद्धिजीवी लगायत समस्त दोलखा जिल्लावासी एवं देश विदेशमा रहनु भएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: हेमबहादुर पाण्डे, वडा अध्यक्ष, कालिंचो गाउँपालिका वडा नम्बर 2 परिवार बाबा रे।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका २ जुन

विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्भु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू समस्त गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना। सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका वडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत वडा अध्यक्ष गौरी शंकर गांवपालिका वडा नम्बर 3 परिवार छ्याकु दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
2: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
2: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
2: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दोलखा।

0: हार्दिक शुभकामना।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनीहरु बैतेश्वर गांवपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानी को कृपाले सबैको घर आँगनमा खुशियाली छाओस् यही शुभकामना।
0: राजकुमार श्रेष्ठ बैतेश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौ। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बेर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन्, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार, चरीकोट, चरिघ्याङ, दोलखा।

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाइक पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा, आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित, 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित, ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति, समय र स्थान: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म। 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो, बैतेश्वर 8 शीतल बस्ती। जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा। सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू, साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म। नोट: साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867183। सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3208 क्षेत्रपा दोलखा।
3: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खाडी निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनु हुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुशियाली छाओस् यही शुभकामना।
4: दावारेन्जी शेर्पा ओडा अध्यक्ष सुभाष केसी ओडा सचिव गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: नेपालीहरूको मानचार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
2: बसन्त कार्की अध्यक्ष, शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावि परिवार जुंगु दोलखा।
5: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 好大哥我也把你拿去给俺唱歌我站苗路我站到苗路没完的垃圾我是往站的店都不吃完了过来牛你跟俺家俺我先管你好我那啥我老都干我再给牛牛了再问题你
1: 耶他为了给本你台前的客气他为了把你个相不能相满的北京市 rental and catering service 这里可能白眼睛
0: 哎我抓一个我一好我一千万我一在床上
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक ओइटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
3: हार्दिक शुभकामना।
5: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षा कर्मी शिक्षक पत्रकार पेसा कर्मी अधिकार कर्मी राजनीति कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
3: विमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
2: यस प्रगतिशील बहुद्देशी सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको काली परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
1: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान।
3: नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841985673।

0: नेपालीहरूको महान चाड़ विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेयर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिक सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, गैरी, दोलखा।

0: आवाज विहीनहरूको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: भक्खर भक्खर

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएक पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असोज 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै, असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, असोज 26 गते गौरीशंकर 5 एबिथान खाटघर, असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो, असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र, असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको, असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा, असोज 30 गते जनउपकार शाकोष परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 सञ्चालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन, आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने, व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेयर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेयर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौ।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेसाकर्मी, अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उप्रेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोर दोलखा।

0: भाइने बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33औं वार्षिक साधारण सभा देखाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
0: प्रस्तावहरू
1: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेख सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेख परीक्षकको लेख परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेख परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: लिलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति समय र स्थान
0: मिति 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक 32/3 मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामदो संकलन केन्द्रको कार्यालय अगाडि नामदो संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय 32/7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकुसी 7 हावा तामाकुसी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहिबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार 32 सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गत सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनपा 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिङचोक 9 कटाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीसुर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै निकुभूमि मावि कालिम्चोक 2 बाबरी संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटगर इविथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
0: पुनश्च साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686, फेसबुक पेज facebook.com/jansachetan, वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन, तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेर सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन, तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भई सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मैना पोखरी, दोलाखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाई स्वस्थ हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै

0: हार्दिक शुभकामना।
1: मनले चाको पुगो
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। बड़ा दशैंले सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
3: रोहित बुढाथोकी वडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 2 परिवार जुगु दोलखा।
4: सफलताले शिखर चुमो।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

भन्दा देख्न सजिलो छ। तिमी हात न कुनै शिव छ न जायज, तोसँग बिहा गरिस् भने त्यही समाजले तँलाई भोलि हेला गर्ने।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बालरोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नमस्कार दिउँसो 2 बजेको हाम्रो समाचारमा मनिताको नमस्कार। बुढी गण्डकी बाढ़ीले 6 वटा पुल बगाएको छ भने कम्तीमा 10 जना सम्पर्कविहीन भएका छन्। बाढ़ीले 2 वटा मोटर रेबल र 4 वटा झुलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए। उनका अनुसार आरूघाट र थादिङको त्रिशुर सुन्दरी तथा आरूघाटको सोती र मान्नबु जोड्ने पक्की पुल बगाएको हो। बाढ़ीले धार्ची गाउँपालिका 1 र 3 जोड्ने बेली ब्रिज पनि बगाएको छ। यसै गरी माछा खोला र केरौजा जोड्ने झुलुङ्गे पुल, चुम्रा नुर्बुको काठाडो फर्याङ र जंगल जोड्ने पुल तथा सर्वबासको घट्टे खोला तथा र फिलिजमा जोड्ने झोलुङ्गे पुल पनि बाढ़ीमा बगेका छन्। बाढ़ीले चमुर्नी गाउँपालिका 3 पैयु र बगरका करिब 35 घर पनि बगाएको छ। यस्तै बुढी गण्डकी नदीमा आएको बाढ़ीले 4 वटा जल विद्युत आयोजनामा क्षति पुर्याएको छ। बाढ़ीका कारण आयोजनाको क्याम्पो क्षेत्र निर्माण उपकरण बेली ब्रिज तथा पहुँच सड़क र आयोजना स्थल पुग्ने पुलमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढ़ीबाट 341 मेगावाट क्षमताको बुढी गण्डकी जल विद्युत आयोजना सबैभन्दा बढ़ी प्रभावित भएको देखिएको छ। यसै गरी 24.5 मेगावाट क्षमताको दोफन खोला जल विद्युत आयोजनाको क्यामा क्षेत्रका केही घरमा क्षति पुगेको छ। बुढी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित 36 जनाको उद्धार गरिएको छ। नेपाली सेनाले 4 वटा हेलिकप्टर र स्थलगत मार्ग खटिएको फौज मार्फत 36 जनाको उद्धार गरेको हो। नेपाली सेनाका अनुसार जगत क्षेत्रबाट 6 जना, न्याकफेदीबाट 9 जना, यारूबाट 1 शिशु र 1 विदेशी नागरिक सहित 9 जना तथा पारियुटबाट 12 जनाको उद्धार गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सरकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ। आज बिहान चुमनुर्बु गाउँपालिका भएर बग्ने बुढी गण्डकी नदीमा बाढ़ी आएको थियो। गोर्खाको बुढी गण्डकी नदीमा 81 भीषण बाढ़ी आउनुको मुख्य कारण पहिरोले नदी थुनिएर फुटेको हुन सक्ने अनुमान गरिएको छ। प्रारम्भिक सूचना तथा भू उपग्रह तस्वीरलाई आधार मान्दा आज बिहान बुढी गण्डकीमा नदी थुनिएर बाढ़ी आएको अनुमान गरिएको हो। तर घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइसकेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। बुढी गण्डकी नदी बग्ने चम्रुनु गाउँपालिका 3 फिल्ममा सुक्खा पहिरो गएर खोला थुनिएको प्रारम्भिक अध्ययनमा देखाएको केन्द्रीय अन्तर्गतको बाढ़ी पूर्वानुमान महाशाखा प्रमुख समेत रहेका जलविद्युत विनोद पराजुलीले बताए। गत भदौ 10 गते तिब्बतको लेहेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा मिसिएको बाढ़ी जस्तै बुढी गण्डकीमा पनि लेदो सहितको बाढ़ी आएको चमनुर्बु ब्रेको माथिल्लो भाग रहेको हिमाली क्षेत्रमा पहिरो गएको हुन सक्ने सम्भावना छ। रसुवाको भटेकोशी नदी क्षेत्रमा फदौ 10 गते आएको भीषण बाढ़ीका कारण प्रभावित सड़क यातायातलाई सहज बनाउने उद्देश्यले बेत्रावती स्थित फलु खोलामाथि एक त्रो बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याएको छ। बाढ़ी आएको 45 दिनपछि निर्माण सम्पन्न भएको बेली ब्रिज नेपाली सेना आज एक कार्यक्रमबीच उद्घाटन गरेको हो। बेली ब्रिज सञ्चालनमा ल्याएसँगै बाढ़ीका कारण प्रभावित बनेका सड़क सम्पर्क पुनः सहज हुनेछ। पुल सञ्चालनमा ल्याएपछि स्थानीय बासिन्दा तथा सो सड़क खण्ड भएर आवत जावत गर्ने यात्रु र सवारी साधनलाई राहत पुर्याउनेछ। भदौ 10 गते आएको भीषण बाढ़ीले सड़क तथा पुलका संरचनामा क्षति पुर्याउँदा त्यस क्षेत्रको यातायात सेवा प्रभावित बनेको थियो। नेपाली कंग्रेसको खुला महामन्त्री अमर सिंह पुनलाई उदय शमशेर राणाले उछिनेका छन्। पछिल्लो मतगणना अनुसार राणाले 823 मत ल्याएका छन् भने पुनले 707 मत ल्याएका छन्। राणाले पहिलो पटक पुनलाई उछिनेका हुन्। खुलातर्फको दुई महामन्त्रीमा प्रदीप पौडेल पनि भारी मतान्तरले अगाडि छन्। पौडेलले 1438 मत ल्याएका छन्। दुई महामन्त्रीमा 8 जना बीच प्रतिस्पर्धा भइरहेको छ। चौथोमा रहेका डाक्टर सुनिल शर्माले 556 मत ल्याएका छन्। यस्तै महिला महामन्त्री डाक्टर डिला सरगौल पन्त र महालक्ष्मी उपाध्याय डिना बीच चर्को प्रतिस्पर्धा देखिएको छ। सानेपामा जारी मतगणनामा डिला 31 मतले अगाडि छिन्। डिलाले 983 मत ल्याउँदा डिनाले 952 मत ल्याएर पछि रहेकी छिन्। तेस्रो स्थानमा रहेकी रीता खनालले 251 मत पाएकी छिन्। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म मनिता नेपाली बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
3: ईश्वर नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
0: प्रणव प्रताप केसी अध्यक्ष, सृजना खड्का सुवेदी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
2: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनोबहादुर जिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।

सुबह का मना विजया दशमी दीपावली तथा सर्वपर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी संपूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहन् भएका शुभ चिंतक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यो पावन अवसरमा तपसिलको मिति स्थान र समयमा विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम तथा कालिम्चोक गौरीशंकर र बेगु गाउँपालिका बीच विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त हुन विलम्ब भएमा यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरू को एक समूह सहभागी गराइदिनु हुन अनुरोध गरिन्छ। नृत्य प्रतियोगिता हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते समय बिहान ठीक 10 बजे स्थान श्री सरस्वती इंग्लिश स्कूल सिंगटी। पुरस्कारहरू प्रथम पुरस्कार नगद 15,000 ट्रफी मेडल र प्रमाणपत्र द्वितीय पुरस्कार नगद 10,000 ट्रफी मेडल र प्रमाणपत्र तृतीय पुरस्कार नगद 7,000 ट्रफी मेडल र प्रमाणपत्र सान्त्वना पुरस्कार नगद 4,000 र प्रमाण पत्र साथै उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथा द्वारा आकर्षक उपहार प्रदान गरिनेछ। कार्यक्रम सम्बन्धी विस्तृत जानकारीका लागि विद्यालयको फेसबुक पेजमा हेर्नु होला। यस सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 कालिम्चोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सिटमा जेहिन्दर छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि लालकुमार पाठक सञ्चालक समिति अध्यक्ष 9851231461 9844321164 गणेश आले मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 9864002392 राजु शर्मा प्रिन्सिपल 9841850349 कुबीर बुढाथोटी भाइस प्रिन्सिपल 9861404888 र विद्यालय 0491401132 इमेल श्री सरस्वती इंग्लिश @gmail.com श्री सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।

0: हार्दिक शुभकामना।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा बैतिश्वर गाउँपालिका वडा नम्बर 8 निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू बैतिश्वर गाउँपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानीको कृपाले सबैको घर आँगनमा खुसियाली छाओस् यही शुभकामना।
0: राजकुमार श्रेष्ठ बैतिश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।
2: श्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 साधारण सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति, स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य, वृद्ध सदस्य, बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभामा हुने छलफलका विषयहरू
1: आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुली र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद।
2: साधारण सभा हुने मिति, समय र स्थान
1: 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म
2: 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 वडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
1: 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
2: नोट।
1: साधारण सभामा उपस्थित शेयर सदस्यहरूले साधारण सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधारण सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9845341473 र 9867183।
1: सुजन कुमार सार्की, सचिव श्री जनकल्याण बौद्धिसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतिश्वर 8 क्षेत्रपा दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 是不干嘛呢？
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतेश्वर गांवपालिकावासी बुबा आमा दाजुभाई तथा दीदी बहनी दोलखा जिलावासी एवं समस्त नेपाली हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माता दुर्गा भवानी को कृपाले सबैको घर आंगन में खुशियाली छाओस् यही शुभकामना।
0: मेनकुमार शिवकोटी वडा अध्यक्ष एवं बैतेश्वर गांवपालिका वडा नंबर 7 परिवार दोलखा।
2: विजया दशमी तथा शुभ दीपावली को पावन अवसर में गौरीशंकर गांवपालिका वडा नंबर 7 मारबू निवासी बुबा आमा दाजुभाई तथा दीदी बहनी समस्त गौरीशंकर गांवपालिकावासी दोलखा जिलावासी एवं देश विदेश में रहन् भएका समस्त नेपाली हार्दिक मंगलमय शुभकामना।
1: सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गांवपालिका ओडा नंबर 7 ओडा पालिका परिवार मारबू दोलखा।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड को 24 वार्षिक साधारण सभा होने संबंधी सूचना।
4: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समिति को प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
4: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
3: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
4: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
3: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
4: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
3: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दोलखा।
0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा दाजुभाई तथा दिदी बहिनीहरू उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको काम
0: विश्वास कार्की अध्यक्ष, उमा लुंगेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गांवपालिका परिवार सूरी दोलखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनोपकार बचतकालीन सहकारी संस्था लिमिटेडको 27 औं साधन सभा सम्बन्धी सूचना।
1: यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर दुई जुगु दोलखाको 27 औं वार्षिक साधारण सभा तपसिल बमोजिमको मिति स्थान र समयमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। शेयर सदस्यहरूले आफूलाई पाएको पर्ने स्थानमा उपस्थिति जनाउनु हुन अनुरोध गरिन्छ।
0: वार्षिक साधन सभा हुने इकाई नम्बर, मिति, स्थान र समय 2083 साल असो 24 गते क्लासिकल दरबार बैंकेट जडीबुटी काठमाडौँ अरोनीको बस पार्क सँगै असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट असोज 26 गते गौरीशंकर 5 एबिथान हाटघर असोज 27 गते हिमावर्ती मावि गौरीशंकर 7 मार्बो असोज 27 गते गौरीशंकर 7 जयन्तीपुर सेवा केन्द्र असोज 28 गते मानेडाँडा मावि गौरीशंकर 4 झ्याको असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा असोज 30 गते जनउपकार साकुस परिसर गौरीशंकर 2 जुगु प्रतिनिधिमूलक समेत सबै स्थानको कार्यक्रम बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म हुनेछ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष 2083-84 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने व्यवस्थापकको पारिश्रमिक तथा सेवा सुविधा इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट र सहकारी एकीकरण सम्बन्धमा र विविध
0: साधन सभा सम्बन्धी अन्य जानकारीहरू। साधन सभामा सहभागी हुन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्यता पहिचान विवरण हालसम्म अध्यावधिक नभएको शेयर सदस्यहरूले साधन सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भए अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएको शेयर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधन सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भाद्र 8 गतिसम्म सदस्य बन्नुभएका शेयर सदस्यहरूलाई मात्र साधन सभामा सहभागी गराइनेछ। वार्षिक साधन सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेको संस्थाको वार्षिक साधन सभामा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य ज्यूहरूमा अनुरोध गर्दछौं।
1: खड्ग बहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर 2 जुगु दोलखा।

0: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दुई गर्दछौ।
1: हेमबहादुर पाण्डे वडा अध्यक्ष कालिम्पोङ गाउँ।

0: यस प्रगतिशील बौद्धिक सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको काली परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ। साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान।
1: नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता पाखा नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसईमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841985676।

0: नेपालीहरूको महान चाड़ विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसे सहकारी संस्था लिमिटेड, गौरीशंकर गांवपालिका दुई, गैरी, दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा दोलखा जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायी राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी शिक्षक पत्रकार पेशाकर्मी अधिकारकर्मी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: अध्यक्ष सनत थापा, महासचिव सुरेश उपेती एवं दोलखा उद्योग वाणिज्य संघ परिवार चरिकोट दोलखा।

0: नेपालीहरूको मानचार विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: बसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावी परिवार जुंगु दोलखा

0: 好大好我也把你拿去最爱唱歌我站了路我站了了路没完个垃圾我是我站着电影的故事我那孤单牛你个老爱看啊我先过你好我那啥我那都看我再见了你我那咱们听你
1: 耶他为了给本你台前的可以他为了我那个相不能相不能的背地是 rental and catching service 这个那白眼睛
0: 哎我抓一个我一手我一手我一手我一手我一手我一手
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य बाल सदस्य ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
6: अध्यक्ष बद्री बुढाथोकी व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका २ जुन

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। दशैंलाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न छ स्थानबाट ग्यास वितरण गरिने भएको छ। दशैंमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका विभिन्न छ स्थानबाट ग्यास वितरण तथा सिलिण्डर साट्ने व्यवस्था शुरू गरिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार घट स्थापनादेखि फूलपातीसम्म सञ्चालन हुने सो व्यवस्था अन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिण्डर बुझाएर अर्को ब्राण्डको फरिएको सिलिण्डर लिन सक्नेछन्। सिलिण्डर साटे बापत अतिरिक्त शुल्क तिर्नु नपर्ने भए पनि फरिएको ग्यासको तोकिएको मूल्य भने तिर्नुपर्नेछ। बजारमा 58 ग्यास उद्योगका 58 ब्राण्डका सिलिण्डर प्रचलनमा छन्। ग्यास वितरणका लागि बिहान 9:30 देखि अपरान्ह 4 बजेसम्मको समय निर्धारण गरिएको छ। बढ़ी गण्डकी बाढ़ीले 6 पुल बगाएको छ भने कम्तीमा 10 सम्पर्क विहीन भएका छन्। बाढ़ीले 2 मोटोरेबल र 4 झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए। उनका अनुसार आरूघाट र धादिङको त्रिपुरा सुन्दरी तथा आरूघाटको 17 मानबु जोड्ने पक्के पुल बगाएको हो। बाढ़ीले धार्चे गाउँपालिका 1 र 3 जोड्ने बेली ब्रिज पनि बगाएको छ। यसै गरी मासिखोला र केरौंजा जोड्ने झोलुङ्गे पुल चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड़ने पुल तथा सिर्दी बासको घट्टे खोला र फिल्म जोड़ने चुलुङ्गे पुल पनि बाढ़ीमा बगेका छन्। बढ़ी गण्डकी नदीमा आएको बाढ़ीले 4 जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। यसैबीच बढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित 36 उद्धार गरिएको छ। नेपाली सेनाले 4 हेलिकप्टर र स्थल मार्गबाट खटिएको फौज मार्फत 36 उद्धार गरेको हो। बुढी गण्डकी नदीमा आएको भीषण बाढ़ीले धादिङमा 40 घर पकाएको छ। बाढ़ीले नदी र परका 40 घर पकाएको हो। अहिलेसम्म मानवीय क्षति भएको विवरण भने नआएको धादिङकै प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जानकारी दिइन्। उनका अनुसार बाढ़ी प्रभावितलाई सुरक्षित स्थानमा राखिएको छ। आज बिहान बुढी गण्डकी नदीमा आएको भीषण बाढ़ीले गोर्खा र धादिङ जोड़नी आरूघाट स्थित पक्के पुल पनि बुकाएको छ। आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित पक्के पुलको गोर्खातर्फको एउटा खण्ड बाढ़ीले बगाएको हो। पुल बाढ़ीले बगाएपछि धादिङका मुख्य नाकामा सवारी आवत जावत ठप्प भएको छ। जिल्ला सदरमुकाम धादिङ बेसी प्रवेश गर्ने फुर्के खोला पुल यसअघि नै भदौ 10 आएको भुटेकोसे बाढ़ीले बगाएको थियो। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत गोर्खा हुँदै सल्यानटार जोड़ने आरूघाटको पक्के पुल पनि बढ़ी गण्डकीमा आएको बाढ़ीले बगाएपछि सदरमुकामको मुख्य नाका ठप्प भएको हो। गोर्खाको बुढी गण्डकी नदीमा 81 भीषण बाढ़ी आउनुको मुख्य कारण पहिरोले नदी थुनिएर फुटेको हुन सक्ने अनुमान गरिएको छ। प्रारम्भिक सूचना तथा भूउपग्रह तस्विरलाई आधार मान्दा आज बिहान बुढी गण्डकीमा नदी थुनिएर बाढ़ी आएको अनुमान गरिएको हो। तर घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ। बुढी गण्डकी नदी बग्ने चुमनुब्री गाउँपालिका 3 फिलिममा सुक्खा पहिरो गएर खोला थुनिएको प्रारम्भिक दिनमा देखिएको केन्द्र अन्तर्गतको बाढ़ी पूर्वानुमान शाखाका प्रमुख समेत रहेका जलविद विनोद पराजुलीले बताए। गत भदौ 10 तिब्बतको लेन्दे खोला हुँदै र स्वाको भुटेको सी नदीमा मिसिएको बाढ़ी जस्तै बुढी गण्डकीमा पनि लेदो सहितको बाढ़ी आएकाले चुमनुप्रीको माथिल्लो भाग रहेको हिमाली क्षेत्रमा पहिरो गएको हुन सक्ने सम्भावना छ। रोहित कुमार पौडेलको शतकमा नेपालले आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा क्यानाडा सामु 236 रनको लक्ष्य प्रस्तुत गरेको छ। आज ओमनको अल अमिरेट्स क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्त पाएको नेपालले निर्धारित 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको हो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक 101 रनको योगदान गरे। उनले 127 बलमा 8 चौका र 1 छक्का प्रहार गरेका छन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो 3 शतक हो। र सुवाको पोटे कोशी नदी क्षेत्रमा भदौ 10 गते आएको भीषण बाढ़ीका कारण प्रभावित सड़क यातायातलाई सहज बनाउने त्यसरी बेत्रावती स्थित फलाको खोलामाथि एक्रो बेली ब्रिज निर्माण गरी सञ्चालनमा ल्याइएको छ। बाढ़ी आएको 45 दिनपछि निर्माण सम्पन्न भएको बेली ब्रिज नेपाली सेनाले आज एक कार्यक्रमका बीच उद्घाटन गरेको हो। बेलीब्रिज सञ्चालनमा ल्याइएसँगै बाढ़ीका कारण प्रभावित बनेको सड़क सम्पर्क पुनः सहज हुनेछ। पुल सञ्चालनमा ल्याइएपछि स्थानीय बासिन्दा तथा सो सड़क नभएर आवाजात गर्ने यात्रु र सवारी साधनलाई राहत पुग्नेछ। हाउस त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: आफे होइन ए पाडे सोटे कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बरी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त।
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449142 र 98440164

0: आवाजविहीनहरुको आवाज जनआवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाओ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाओ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाओ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार भेडपु दोलखा।

0: छैन है पाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौँ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, दर्श सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844-06-93 र 9844-21-11-99।
5: तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: उत्पादन सहकारी संस्था लिमिटेड बैतिसोचार काभ्रे बगर दोलखा।
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 107.4।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारी निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुशियाली छाओस् यही शुभकामना।
0: दावारेन्जी शेर्पा ओडा अध्यक्ष, सुभाष केसी ओडा सचिव, गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा,

0: सस्तेहरू, सस्तपक जीवहरू, साझेदार संस्थाहरू, स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू, सामाजिक विकास संस्थाहरू, टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जय प्रसाद दाहाल अध्यक्ष, पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्य

0: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: श्री नारायण मानन्धर प्रमुख, कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रीकै स्थान नपुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू: अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु 4, सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 9767 39 57 22।
5: यो हो हाम्रो रेडियो 103.4 MHz।

नेपालको नयाँ आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको काम मना गर्दछौ।
1: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक, दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार, चरीकोट, चरिघ्याङ, दोलखा।

0: हार्दिक शुभकामना।
1: मनले चाको पुगोस सधैं।
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: सुखमय जीवन रहो।
2: बड़ा दशमी सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस् यही शुभकामना।
3: रोहित बुढाथोकी वडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 2 परिवार जुगु दोलखा।
1: सफलताले शिखर चुमो।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: क्या बोला नेपाल।

हार्दिक शुभकामना। नेपालीहरूको महान चाड़ विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेसाकर्मी, अधिकारकर्मी, राजनीतिकर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ। विमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हार्दिक शुभकामना।
1: विजया दशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में बैतीश्वर गांवपालिका वडा नंबर 8 निवासी बुबा आमा दाजुभाई तथा दीदी बहिनीहरु बैतीश्वर गांवपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानी को कृपाले सबैको घर आँगनमा खुशियाली छाओस् यही शुभकामना।
0: राजकुमार श्रेष्ठ बैतीश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।
2: चिया कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डीडीसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
0: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड चरीकोट दोलखा, सम्पर्क 0949420।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: हुने सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 97.1 FM र 97.1 FM
3: श्री जनकल्याण बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना
4: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाएको पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य वृद्ध सदस्य बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौं
3: साधारण सभामा हुने छलफलका विषयहरू
4: आर्थिक वर्ष 2082-83 को वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट पारित 2082-83 को बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 का लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण औषधि र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद
3: साधारण सभा हुने मिति समय र स्थान 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म
4: नोट साधन सभामा उपस्थित शीर्ष सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावा ब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन साधन सभाको अवसरमा विशेष छुटका साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ
3: थप जानकारीको लागि सम्पर्क नम्बर 98-45-34-41-73 र 98-67-81-63-74
4: सुजन कुमार सार्की सचिव श्री जनकल्याण बहुउद्देशी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3208 क्षेत्रपा दोलखा सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर

师傅干嘛呢？विजय दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में श्री सरस्वती इंग्लिश स्कूल सिंगटी संपूर्ण अभिभावक विद्यार्थी तथा देश विदेश में रहन् भएका शुभचिंतक सुख समृद्धि तथा उत्तरोत्तर प्रगति को मंगलमय शुभकामना व्यक्त गर्दछ। यो पावन अवसरमा तपस्वीको मिति स्थान र समयमा विद्यालयले विविध मनोरञ्जनात्मक कार्यक्रमका साथै भाग्यशाली चिट्ठा कार्यक्रम तथा कालिन्चोक गौरीशंकर र बिगु गाउँपालिका बीच विद्यालय स्तरीय कक्षा 12 सम्मको नृत्य प्रतियोगिता सञ्चालन गर्न गइरहेको हुँदा विद्यालयहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त हुन विलम्ब भएमा यसै सूचनालाई आधार मानि विद्यालयबाट नृत्य गर्ने विद्यार्थी कलाकारहरू को एक समूह सहभागी कराइदिनु हुन अनुरोध गरिन्छ। नृत्य प्रतियोगिता हुने मिति समय र स्थान मिति 2083 साल असोज 25 गते समय बिहान ठीक 10 बजे स्थान श्री सरस्वती इंग्लिश स्कूल सिंगटी। पुरस्कारहरू प्रथम पुरस्कार नगद 15,000 ट्रफी मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद 10,000 ट्रफी मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार नगद 7,000 ट्रफी मेडल र प्रमाण पत्र, सान्त्वना पुरस्कार नगद 4,000 र प्रमाण पत्र। साथै उक्त कार्यक्रममा उपस्थित हुने मध्ये 3 जनालाई गोला प्रथा द्वारा आकर्षक उपहार प्रदान गरिनेछ। कार्यक्रम सम्बन्धी विस्तृत जानकारीका लागि विद्यालयको फेसबुक पेजमा हेर्नुहोला। यस सरस्वती इंग्लिश स्कूलले शैक्षिक सत्र 2082 कालिन्चोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा 5 को वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाहरूले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गर्दै शैक्षिक सत्र 2084 लागि नियमानुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 का लागि सीमित सिटमा जेखिन्दा छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीका लागि लालकुमार पाठक सञ्चालक समिति अध्यक्ष 98511-23461 98442-21164 गणेश आली मगर विद्यालय व्यवस्थापन समिति अध्यक्ष 98640-32992 राजु शर्मा प्रिन्सिपल 98141-5399 कुबीर बुढाथोकी भाइस प्रिन्सिपल 98160-40888 र विद्यालय 0491401132 इमेल श्री सरस्वती इंग्लिश @gmail.com। सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।

0: 乖乖乖，出来个你把你拿的最爱喝过，我再聊路，我再弄聊路，你娃在那里玩玩，带着钉子过去玩那过来，你有没有那个？啊，我喜欢你，好，我那啥我那都爱，我再跟聊聊，我再问起你。
1: 耶，他为了弟弟把你抬起来干干净，他为了把你个香槟的香槟儿，他背的是 rental and catering service， 这里可没白要人情。
0: 哎，我抓一个，我一好，我喜欢什么那啥子？
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ। ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98410228883 र कृष्ण श्रेष्ठ 98640021।
3: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
2: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिकावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
4: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनो बहादुर जिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गाउँपालिका एक जोगु दोलखा।

0: नमस्कार, बेलुकी 5 बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। संघीय संसद सचिवालयले आन्तरिक नियन्त्रण कार्यविधि 2083 ल्याएको छ। हालै जारी कार्यविधिमा संसद सचिवालयका कर्मचारीसँग कार्य सम्पादन सम्झौता गर्ने विषय उल्लेख छ। सम्झौता अनुसार काम भए नभएको त्रैमासिक रूपमा कार्य सम्पादन मूल्याङ्कन हुनेछ। कार्य सम्पादन सम्झौता नगर्दा कर्मचारीको कार्य सम्पादन प्रभावकारी हुन नसक्ने भएकाले सो प्रावधान ल्याउनु परेको जनाइएको छ। कार्य सम्पादन सम्झौता गरेका प्रत्येक कर्मचारीले कार्य सम्पादन सम्झौता अनुसारको कार्य प्रगतिका बारेमा सम्बन्धित महाशाखा प्रमुख र सचिवलाई तथा महाशाखा प्रमुख र सचिवले महासचिवलाई त्रैमासिक रूपमा जानकारी गराउनुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ। नेपाली कंग्रेसको जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गर्दै लगेका छन्। हालसम्म गणना भएको 3435 मतमा खुला उपसभापतिमा भण्डारीले 1686 मत प्राप्त गरेका छन्। दुई सीटका लागि भएको खुला उपसभापति पदमा अर्का उम्मेद्वार मधु आचार्यले 1090 मत प्राप्त गरेका छन्। उनीहरूलाई 955 मत सहित सुरेन्द्र राज पाण्डे, 941 मत सहित गोविन्द भट्टराई, 719 मत सहित धनराज गुरूङले पछ्याइरहेका छन्। यसै दीपक गिरीले 497 मत र डाक्टर चन्द्रमोहन यादवले 279 मत प्राप्त गरेका छन्। समावेशी उपसभापतिमा 896 मत सहित विनोद चौधरीले अग्रता लिँदा 829 मत सहित जीवन परियार पछ्याइरहेका छन्। दुई सीटका लागि भएको खुला महामन्त्री पदको मतगणनामा 2055 मत सहित प्रदीप पौडेलको फराकिलो अग्रता कायम भएको छ। दोस्रो स्थानमा 1159 मत सहित उनी उदय शमशेर राणाले पछ्याइरहँदा डाक्टर सुनिल कुमार शर्माले 934, अमर सिंह पुनमगरले 819, गुरूराज खिमिरेले 678, नयन सिंह महरले 428, शंकर तिवारीले 82 र डाक्टर सन्तोष उपाध्यायले 49 मत पाएका छन्। महिला महामन्त्रीमा डाक्टर डिला संगरौला पन्तले 1517 मत सहित अग्रता लिँदा महालक्ष्मी उपाध्याय डिनाले 1398 मत सहित पछ्याइरहेकी छिन्। यता खनाले 365 मत पाएकी छिन्। बढ़ी गण्डकी नदीमा बाढ़ी आएपछि गोर्खाको चुम्नुब्री गाउँ पालिका सहका 5 जना सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो दिएको जानकारी अनुसार 5 जना बेपत्ता भएका हुन्। हालसम्म चुम्नुब्री गाउँपालिका छ चुमचेतको उङ्गीलुङ निवासी भेडी गोठमा रहेका 2 महिला र 3 पुरूष गरी 5 जना सम्पर्क विहीन छन्। 2083 असोज 25 गते बिहान गोर्खाको चुम्नुप्री गाउँपालिका छ लोकपादेखि चुम्लिङको बीचमा ठूलो पहिरो गएको थियो। पहिरोले बूढी गण्डकी नदी थुनिएर लेदो सहितको ठूलो बाढ़ीका कारण भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ। यसैबीच नेपाली सेनाले बूढी गण्डकी नदीमा आएको बाढ़ी प्रभावित क्षेत्रबाट 49 जनाको उद्धार गरेको छ। जगतबाट गोर्खासम्म 6 जना, फिल्मबाट हुलचुकसम्म 4 जना, यारूबाट हुलचुकसम्म 15 जना, होलचुकबाट फिल्मसम्म 1 जना, नामरुङबाट फिल्मसम्म 2 जना, न्याकफेदीबाट न्याक डाँडासम्म 9 जना र पायुबाट उल्लेरीसम्म 12 जनालाई उद्धार गरिएको हो। उनीहरूलाई सुरक्षित स्थानमा पुर्याइएको नेपाली सेनाले आज दिउँसो जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अन्य सुरक्षा निकाय तथा सरकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ। बूढी गण्डकी नदीमा आएको भीषण बाढ़ीले धादिङमा 40 घर पकाएको छ। बाढ़ीले नदी वरपरका 40 घर पकाएको हो। अहिलेसम्म मानवीय क्षति भएको विवरण भने नआएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले जानकारी दिइन्। उनका अनुसार बाढ़ी प्रभावितलाई सुरक्षित स्थानमा राखिएको छ। आज बिहान बूढी गण्डकी नदीमा आएको भीषण बाढ़ीले गोर्खा र धादिङ जोड्नी आरूघाट स्थित पक्की पुल पनि बगाएको छ। आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित पक्की पुलको गोर्खातर्फको एउटा र बाढ़ीले बगाएको हो। पुल बाढ़ीले बगाएपछि धादिङका मुख्य नाकामा सवारी आवाजाव ठप्प भएको छ। जिल्ला सदरमुकाम धादिङ बेसी प्रवेश गर्ने फुर्के खोला पुलिसअघि नै भदौ १०मा आएको भोटेकोसी बाढ़ीले बगाएको थियो। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत गोर्खा हुँदै सल्यानटार जोड्ने आरूगाडको पक्की पुल पनि बूढ़ी गण्डकीमा आएको बाढ़ीले बगाएपछि सदरमुकामको मुख्य नाका ठप्प भएको हो। सुनको गरगहना चोरीमा संलग्न तुलोखा केके युवती सहित पाँचजना पक्राउ परेका छन्। पक्राउ परेमा तुलोखाको भीमेश्वर नगरपालिका साथ मकैबारी घर भई हाल काठमाडौँ झोसे बस्ने 27 वर्षीय रिया कार्की धादिङको धुनेबेसी नगरपालिका एक छात्रे देउराले घर भई काठमाडौँ न्यू रोड बस्ने 28 वर्षीय सेजल तामाङ भनिनी राजन स्याङ्गो र नुवाकोटको विदुर नगरपालिका 12 चार घरे घर भई काठमाडौँको माछा पोखरी बस्ने 45 वर्षीय जेतबहादुर विश्वकर्मा यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका 16 घर भई हाल काठमाडौँको नागार्जुन बस्ने 33 वर्षीय प्रकाश कटवाल र काठमाडौँ महानगरपालिका 13 ताहाचल बस्ने 37 वर्षीय रोमन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। भक्तपुरमा असोज 18 गते भएको चोरीको घटनामा अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो। भक्तपुरको लोकन्थले स्थित केही घरमा कोही नभएको मौका पारी सुनको गरगहना ल्यापटप र नगद समेत गरी 84,76,700 बराबरको चोरी भएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट प्रहरी सुनको तिलरी सिक्री बाला एक थान औठी 4 थान 1 थान सुनको टुक्रा 2,70,000 नगद तथा 1 थान ल्यापटप विभिन्न कम्पनीको मोबाइल 3 थान लगायतका सामग्री बरामद गरिएको छ। महिलाहरूले मात्रै सञ्चालन गरेको दुलहाको भीमेश्वर नगरपालिका 6 स्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाको 14 वार्षिक साधन सभा सम्पन्न भएको छ। साधन सभाको अवसरमा संस्थाकीको उपाध्यक्ष जानकी साप कोटारी संस्थाको कुल पुँजी 17,85,196 रूपियाँ पुगेको जानकारी दिएकी छिन्। संस्थाको शेयर 1,87,21,800 रहेको छ। परोपकार साकोसले 12,97,33,233 रूपियाँ ऋण लगानी गरेको छ। तोलखाको भीमेश्वर नगरपालिका भरि कार्यक्षेत्र रहेको यस सहकारी संस्थामा 2,018 जना शेष सदस्य रहेका छन्। सहकारले 2,82,83 21 जना महिला शेष सदस्यलाई 1,000 का दरले सुरक्षित सुत्केरी प्रोत्साहन खर्च वेतन गरेको सहकारले जनाएको छ। संस्थाकी अध्यक्ष अप्सरा चौला गाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष जीवस राज खड्का जिल्ला सहकारी संघ दोलोखाका अध्यक्ष देवी प्रसाद फुयाल पूर्व अध्यक्ष सर्विला सापकोटा लगायतको सहभागिता रहेको थियो। हवस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई बिदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: होइन ए पाँडे सोर्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त? होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सक्छ नि
3: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि। होइन
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सितैमा
5: यहाँ फ्रिज डिप फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414।

नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरी शंकर गाउँपालिका वडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरी शंकर गाउँपालिका वासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत वडा अध्यक्ष गौरी शंकर गाउँपालिका वडा नम्बर 3 परिवार झ्याकु दोलखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा कालिन्चो गाउँपालिका वडा नम्बर 7 निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू कालिन्चो गाउँपालिका वासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। माता दुर्गा भवानीले हामी सबैको कल्याण गरून्।
1: राम बहादुर पाण्डे ओडा अध्यक्ष, वन्दना मल्ल ओडा सचिव एवं कालिन्चो गाउँपालिका ओडा नम्बर 7 परिवार सुनखानी दोलखा।

हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षा कर्मी, शिक्षक, पत्रकार, पेसा कर्मी, अधिकार कर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ। रिमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी, बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार थोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार, भेडपुर, दोलखा।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी, समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
2: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घरमा बास गरून्, यही शुभकामना।
1: प्रणव प्रसाद केसी अध्यक्ष, सृजना खड्का सुबेजी उपाध्यक्ष एवं तामाकोशी गाउँपालिका परिवार जफे दोलखा।

0: नेपालीहरूको महान जात विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनु भएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनु भएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक सुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका २ जुन

0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
0: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 असोज 31 गते, समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म, स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014, सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
1: यस संस्थाको 33 औं वार्षिक साधारण सभा देहाएका प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रहरूमा उपस्थिति भइदिनु हुन सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई यसै सूचना मार्फत अनुरोध गर्दछौ।
2: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को वार्षिक कार्य योजना तथा बजेट बारे
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा
0: आगामी आर्थिक वर्षका लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
1: निलमबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने बारे
0: ऋण विश्लेषण प्रतिवेदन संस्थागत प्रतिनिधिहरूको जानकारी एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा
1: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा
0: विनियम नीति तथा कार्यविधिहरू संशोधन
1: संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान
0: एकै साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि तथा एकै प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनोट र कार्यसूचीमा थप प्रस्तावहरू बारे
1: साधारण सभा हुने मिति

0: समय र स्थान मेती 2083 साल असोज 20 गते मंगलबार लहरी माने चुक बैतेश्वर 3 मिर्गे मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै
1: नामद संकलन केन्द्रको कार्यालय अगाडि नामद संकलन केन्द्र अन्तर्गतका सबै
0: ओडा कार्यालय बैतेश्वर 7 मार्बु संकलन केन्द्र अन्तर्गतका सबै
1: ओडा कार्यालय जिरी 9 चिपचिपे जिरी सेवा केन्द्र अन्तर्गतका सबै
0: जनसेवा मितिरी साकुसको पुरानो हल तामाकोशी 7 हावा तामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 22 गते बिहीबार संस्थाको कार्यालय अगाडि मैना पोखरी बजार बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै
0: असोज 24 गते शनिबार रोयल जडीबुटी ब्याङ्क वेट जडीबुटी काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै
1: असोज 26 गते सोमबार कालिन्चोको मावि भिनापा 3 लामा चौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै
0: कालिका मावि कालिम्चोक 9 कटा चौर कालिम्चोक सेवा केन्द्र अन्तर्गतका सबै
1: कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बस पार्क बाखोर संकलन केन्द्र अन्तर्गतका सबै
0: सतीश्वर माविको सामुदायिक हल मेलुङ 1 पवाटी मेलुङ सेवा केन्द्र अन्तर्गतका सबै
1: शारदा मावि सैलुङ 8 भैसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै
0: असोज 27 गते मंगलबार प्रगतिशील मिलिजुली कालिम्चोक 2 बाबरे संकलन केन्द्र अन्तर्गतका सबै
1: निकोभूमि मावि कालिम्चोक 2
0: बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सक्रेश्वरी महादेव स्थान बेगो 5 साङ्बा बजार सेवा केन्द्र अन्तर्गतका सबै
1: सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै गौरी शंकर मावि बिगु 1 जगत संकलन केन्द्र अन्तर्गतका सबै ओडा कार्यालय गौरी शंकर 5 हाटघर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै असोज 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालयको हल मैना पोखरी इकाई प्रतिनिधिहरू समय सबै स्थानको साधारण सभा बिहान 9 बजेदेखि बेलुकी 4 बजेसम्म हुनेछ।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहितको पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनु पर्नेछ। संस्थामा आफ्नो सदस्यता पहिचान फारम केवाईएम भर्न बाँकी रहेका शेष सदस्यलाई सभामा उपस्थिति गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजै आफूलाई पाएको पर्ने संस्थाका विभिन्न कार्यालयहरूमा एक प्रति फोटो नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ। सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाका कार्यालयमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686 फेसबुक पेज facebook.com/jansachetan वेबसाइट www.jansachetan.org.np बाट असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ। माथि उल्लेखित माध्यमबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा सभा अवधिभित्र लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansachetan.org.np मार्फत पेश गर्न सकिनेछ। सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधन सभाको कार्यक्रममा लिएर नआउनु हुन सबै शेष सदस्यहरूलाई हार्दिक अनुरोध गर्दछौ। 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यहरूलाई साधन सभामा उपस्थिति गराइने छैन। तसर्थ आफ्नो तथा एक घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध छ।
0: जन सचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड मैना पोखरी दोलाखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न ललायक छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: हार्दिक शुभकामना।
0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारी निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, गौरीशंकर गाउँपालिकावासी, दोलखा जिल्लावासी एवं समस्त स्वदेश तथा विदेशमा रहनुहुने नेपालीहरूमा सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दशैं तिहार लगायतका चाड पर्वहरूले सबै नेपालीहरूमा खुसियाली छाओस् यही शुभकामना।
4: दावारेन्जी शेर्पा ओडा अध्यक्ष, सुभाष केसी ओडा सचिव, गौरीशंकर गाउँपालिका ओडा नम्बर 8 खारे दोलखा,

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभ चिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा।
2: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
0: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरिकोट चरिख्याङ दोलखा।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: हार्दिक शुभकामना।
1: मनले चाको पुगो
2: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 2 जुगु निवासी आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: सुखमय जीवन रहो।
2: बड़ा दशैं सबै नेपालीहरूमा सुख शान्ति समृद्धि र प्रगतिको मार्गमा अघि बढ्ने प्रेरणा मिलोस्, यही शुभकामना।
3: रोहित बुढाथोकी वडा अध्यक्ष, बुद्धिमान तामाङ सचिव एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 2 परि

नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी, शिक्षक, अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा

विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्बु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू समस्त गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनु भएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना। सोनाम शेर्पा ओडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका ओडा नम्बर 7 ओडा पालिका परिवार मार्बु दोलखा

0: हार्दिक शुभकामना। नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिक कर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको काम मना गर्दछौ।
1: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्ष एवं गौरीशंकर गाउँपालिका परिवार सुरी दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जेरिस सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। नेपाली कंग्रेसको उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेल जित नजिक। दशैंलाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न छ स्थानबाट ग्यास वितरण। चार पर्वको मुखमा पीपी लोकमार्ग सहज बन्दै पुननिर्मित सड़कबाटै सवारी सञ्चालन। विद्यालय परिसरमै प्रधानाध्यापकमाथि कुटपिट। सिन्धुलीका 102 जना पक्राउ। सुनको करगहना चोरीमा संलग्न दोलोखाकी एक युवती सहित 5 जना प्रहरीको नियन्त्रणमा। र इरान विरूद्ध युद्ध शुरू भएता मध्य पूर्वमा 21 अमेरिकी सैनिकको मृत्यु।
1: हार्दिक शुभकामना।
0: विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा बैतिश्वर गाउँपालिका वडा नम्बर 8 निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू, बैतिश्वर गाउँपालिका र दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। माता दुर्गा भवानीको कृपाले सबैको घर आँगनमा खुशियाली छाओस्, यही शुभकामना।
1: राजकुमार श्रेष्ठ, बैतेश्वर गाउँपालिका वडा नम्बर 8 सिपी गाउँ दोलखा।
0: नेपाली कंग्रेसको 15 महाधिवेशनमा उपसभापतिका उम्मेद्वार चन्द्रकान्त भण्डारी र महामन्त्रीका उम्मेद्वार प्रदीप पौडेल जित नजिक पुगेका छन्। आज साँझसम्म 4100 मतगणना भएको छ। अब करिब 3000 मतगणना गर्न बाँकी छ। हालसम्म उपसभापतिमा खुलातर्फ भण्डारी 2045 मत सहित अग्र स्थानमा छन्। दोस्रो स्थानमा रहेका मधु आचार्यले 1278 मत पाएका छन्। खुलातर्फ 2 जना उपसभापति निर्वाचित हुनेछन्। यसै गरी समावेशीतर्फ उपसभापतिमा विनोद चौधरी अग्र स्थानमा छन्। उनले 1026 मत पाएका छन् भने उनलाई पछ्याइरहेका जीवन परियारले 980 मत पाएका छन्। महामन्त्रीमा खुलातर्फ प्रदीप पौडेल जित नजिक पुगेका छन्। उनले 2391 मत पाएका छन् भने उदय शमशेर राणाले 1333, डाक्टर सुनिल कुमार शर्माले 1175 मत पाएका छन्। यसै गरी महिलातर्फ महामन्त्रीमा डाक्टर डिला संगरौला पन्त अग्र स्थानमा छिन्। उनले 1816 मत पाएकी छिन्। प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले 1631 मत पाएकी छिन्। दशैंलाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ग्यास वितरण गर्ने भएको छ। दशैंमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ग्यास वितरण तथा सिलिण्डर साट्ने व्यवस्था शुरू गरिएको हो। नेपाल एलपी ग्यास उद्योग संघका अनुसार केट स्थापनादेखि फूलपातीसम्म सञ्चालन हुने सुव्यवस्था अन्तर्गत उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिण्डर बुझाएर अर्को ब्राण्डको फरिएको सिलिण्डर लिन सक्नेछन्। सिलिण्डर साटे बापत अतिरिक्त शुल्क तिर्नु नपर्ने भए पनि फरिएको ग्यासको तोकिएको मूल्य भने तिर्नुपर्नेछ। बजारमा 58 ग्यास उद्योगका 58 ब्राण्डका सिलिण्डर प्रचलनमा छन्। ग्यास वितरणका लागि बिहान 9:30 अपरान्ह 4 बजेसम्मको समय निर्धारण गरिएको छ। स सुनको घर गहना चोरीमा संलग्न दुलोखाकी एक युवती सहित पाँचजना पक्राउ परेका छन्। पक्राउ परेमा दुलोखाको भीमेश्वर नगरपालिका साथ मकैबारी घर भई हाल काठमाडौँ झोसे बस्नी 27 वर्षीय रिया कार्की धादिङको धुनिवेशी नगरपालिका एक छात्र देउराली घर भई काठमाडौँ नेउरूर बस्नी 28 वर्षीय सेजल तामाङ भनिनी राजन स्याङ्गो र नुवाकोटको बेदुर नगरपालिका 12 चारखरी घर भई काठमाडौँको माछा पोखरी बस्ने 45 वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन्। यसै गरी सुनसरीको इटहरी उपमहानगरपालिका 16 घर भई हाल काठमाडौँको नागार्जुन बस्नी 33 वर्षीय प्रकाश कटवाल र काठमाडौँ महानगरपालिका 13 तहचल बस्नी 37 वर्षीय रोमन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। भक्तपुरमा यसोज 18 गते भएको चोरीको घटनामा अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो। भक्तपुरको रोकनथली स्थित एक घरमा कोही नभएको मौका पारी सुनको गरगहना ल्यापटप र नगद समेत चोरी गरी 84,76,000 बराबरको चोरी भएको प्रहरी जनाएको छ। पक्राउ परेकाहरूको साथबाट प्रहरी सुनको तिलहरी सेक्री बाला एक एक थान औठी चार थान एक थान सुनको टुक्रा 2,70,000 नगद तथा एक थान ल्यापटप विभिन्न कम्पनीको मोबाइल 3 थान लगायतका सामग्री बरामद गरेको छ। हामीसँग अझै समाचार बाँकी नै छन् तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा भीमेश्वर नगरपालिकावासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
3: ईश्वर नारायण मानन्धर प्रमुख कमला बस्नेत उप प्रमुख एवं भीमेश्वर नगरपालिका परिवार दोलखा
2: नेपालीहरूको महान चाड़ विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा समस्त विद्यार्थी शिक्षक अभिभावक एवं देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: बसन्त कार्की अध्यक्ष शान्त लामा शेर्पा प्रधानाध्यापक एवं नीलकण्ठेश्वर मावि परिवार जुंगु दोलखा
0: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका आईजी बंशीराज दाहालले कानूनी परामर्श शुरू गरेका छन्। सुरक्षा फोर्सको लामो करियरको उत्तरार्धमा बर्खास्तीमा परेपछि उनले कानूनी परामर्श शुरू गरेका हुन्। अस्वस्थ यसको साँझ गृह मन्त्रालयले सूचना जारी गर्दै दाहाललाई बर्खास्त गरेको थियो। 23 गतेकै मितिबाट लागू हुने गरी उनलाई बर्खास्त गरिएको हो। सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको इतिहासमा सूचना चुहाएको कस्तुरमा एआईजी तर्जाको अधिकृत बर्खास्तीमा परेको यो नै पहिलो घटना रहेको जानकारहरू बताउँछन्। संवेदनशील सूचना चुहाट गरेको भन्दै उनलाई 19 असोजमा सरकारले पदबाट निलम्बन गरेको थियो। उनलाई संवेदनशील सूचना चुहाउट गरी आचरण बेपर कार्य गरेका आरोप लगाइए पनि कस्तो सूचना चुहाएको भन्ने बारे बर्खास्त गर्दा समेत खुलाइएको छैन। बर्खास्तीमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रूपमा कार्यरत थिए। 28 गते अवकाशमा जान लागेका उनी सरकारले एक वर्ष म्याद थप गर्न सक्ने प्रावधान अनुसार म्याद थपका लागि सिफारिश समेत भएका थिए। दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोकको बेपी लोकमार्गमा हाल पुननिर्मित सड़कबाटै सवारी आवागमन गराइएको छ। नौसेलाई मध्यनजर गर्दै थप सहजता बनाइएको डिभिजन सड़क कार्य भक्तपुरले जनाएको हो। 2081 असोजको बाढ़ी पैह्रोले करिब 30 किलोमिटर सड़क क्षतिग्रस्त भएपछि रोशी खोलामा अस्थायी डाइभर्सन बनाएर आवागमन गर्दै आएकोमा यही असोज पहिलो साताको अविरल वर्षाको बाढ़ीले रोशी खोलाको सो डाइभर्सन बगाएपछि हाल पुननिर्मित सड़कबाटै सवारी आवागमन गराइएको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार चौकी टाँडा र पिन्थलीमा बिरालो भएकाले हाल मर्मत भइरहेको र डाइभर्सन समेत प्रयोग गरिएको छ भने डालाबेसी पिप्ले सड़क खण्डको करिब 200 मिटरमा डाइभर्सनमा यातायात सञ्चालन गरिएको छ। हाल पुननिर्मित सड़कबाटै आवागमन गराइए पनि जाम नहुने उनको भनाइ छ। वर्षाभरि सड़कमाथिबाट लिदो तथा पहिरो गए अवरूद्ध भए आधादेखि केही घण्टामै सड़क खुलाउने गरी सामग्री व्यवस्थापन गरिएको छ। असोज 8 गतेदेखिको अविरल वर्षाका कारण डाइभर्सन बगाई पहिरो तथा लेदोले 5 दिनव्यापी लोकमार्ग अवरूद्ध बनेको थियो। नेपालको पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग जोड्ने छोटो दूरीका रूपमा रहेको सुड लोकमार्गमा यसअघि वर्षा हुने बित्तिकै रोशीको बाढ़ीले अस्थायी डाइभर्सन बगाउने गर्दा सड़क अवरूद्ध हुने गरेको थियो। हालकाले पुननिर्मित ट्र्याकमा वर्षामा सकेसम्म लोकमार्ग अवरूद्ध हुन नदिने गरी तथा अवरूद्ध भइहाले विविध इक्विपमेन्ट प्रयोग गरी सकेसम्म आधा घण्टाभित्र सञ्चालनमा ल्याउने तयारी समेत गरिएको छ। काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधान अध्यापकलाई कुटपिट गरेका आरोपमा प्रहरी सिन्धुलीका 102 जनालाई पक्राउ गरेको छ। पक्राउ पनिमा सिन्धुलीको दोधौली नगरपालिका एक घर भई कपन बस्नी 44 वर्षीय दुर्व प्रसाद घिमिरी र सुनसरीको बराह क्षेत्र नगरपालिका 7 घर भई काठमाडौँको कपन बस्नी 36 वर्षीय निशान दाहाल रहेका छन्। काठमाडौँको कपनमा रहेको बाल उद्धार माध्यमिक विद्यालयको प्रांगणमा प्रधान अध्यापकमाथि कुटपिट भएको सूचनाका आधारमा प्रहरी वृत्त पौधबाट खटिएको प्रहरी टोलीले 2 जनालाई पक्राउ गरेको हो। घिमिरेको निर्देशनमा दाहालले प्रधान अध्यापकलाई कुटपिट गरेको काठमाडौँ प्रहरी परिसर भद्रकालीका एसपी दान बहादुर थापाले जानकारी दिए। एसपी थापाका अनुसार पक्राउ परेका 2 जनामाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा 4 दिन म्याद लिएर अनुसन्धान भइरहेको छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। नेपालीहरूको महान पर्व बड़ा दशैं शुरू भएको छ। आइतबार पहिलो दिन घटस्थापना गरी मनाइएको छ। प्रस्तुत छ एक रिपोर्ट।
4: प्रत्येक वर्ष आश्विन शुक्ला प्रतिपाददेखि पूर्णिमासम्म हर्षा उल्लासरा धूमधामका साथ बड़ा दशैं मनाइन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। आइतबार दिनभर चित्र नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मदिना कालमा अभिजित मुहूर्तको सहित घटस्थापनाका लागि दिएको नेपाल पञ्चाङ निर्णायिका समितिले जनाएको छ। गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखु स्थलबाट बालुवा अथवा माटोले जौ छरेर विधिपूर्वक जमरा राखिन्छ। जौको अकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढ़ाएर विजय दशमीको दिन टीका प्रसाद सहित समृद्धिको प्रतीक पहिलो जमरा ग्रहण गरिन्छ। विधिपूर्वक स्थापना गरेको घड़ामाथि शक्ति स्वरूप दुर्गाको पूजा आराधना गरिने भएकोले यो दिनलाई घटस्थापना भन्ने गरिएको हो। आइतबार स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजय दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। कसै कसैले जौ बाहेक गहुँ र मकैको पनि जमरा राख्ने गर्दछन्। तर जमरा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ निर्णय समितिले जनाएको छ। घटस्थापनादेखि विजय दशमीको अवधिलाई नवरा भनिन्छ। गरिन्छ। नवरातभर देवी दुर्गाको नौ रूप पूजा गरिन्छ। नवरातको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिन, तेस्रो दिन चन्द्र घण्ट, चौथो दिन कुष्माण्ड, पाँचौ दिन स्कन्दा माता, छैटौं दिन कात्यानी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नौ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। बडा दशैंको सातौं दिन धार्मिक विधि अनुसार फूलपाती फित्राइन्छ। महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैं घर, पोतर र शक्ति पीठानमा बलि सहित विशेष पूजा गर्दछन्। नवरातभर दुर्गा सप्त सती चण्डी, श्री महेश्वर भागवत र अन्य देवी स्तुतिको पाठ गरिन्छ। यस अवसरमा देशका देवी मन्दिर अर्थात शक्ति पीठानमा पूजा आराधना एवं दर्शनार्थीको भीड लाग्दछ। दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रूपमा मनाइने गरिन्छ। दुर्गा पूजा र दशैं पर्व कुनै जात एवं धर्म विशेषको भने शास्त्रीय रूपमा प्रमाण नभएको यो मानव मात्रको कल्याणको पक्षमा काम गर्ने शक्तिको प्रतीकको रूपमा मनाउने गरेको धर्मशास्त्रका जानकारहरूले बताएका छन्। मनिता नेपाली, हाम्रो रेडियो चरीकोट।
0: महिलाहरूले मात्रै सञ्चालन गरेको तोरोखाको भीमेश्वर नगरपालिका छ स्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाको अवसरमा संस्थाकेको साध्यक्ष जानकी सापकोटाले संस्थाको कुल पुँजी 17,85,196 रूपियाँ पुगेको जानकारी दिएकी छिन्। संस्थाको शेयर 1,87,21,800 रहेको छ। परोपकार साकुसले 12,97,33,233 रूपियाँ ऋण लगानी गरेको छ। तोलोखाको भीमेश्वर नगरपालिका भरि कार्यक्षेत्र रहेको यस सहकारी संस्थामा 2018 जना शेयर सदस्य रहेका छन्। सहकारी 2082-83 21 जना महिला शेयर सदस्यलाई 1,000 दरले सुरक्षित सुत्केरी प्रोत्साहन खर्च वितरण गरेको साकुसले जनाएको छ। संस्थाकी अध्यक्ष अप्सरा चौला गाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष देवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद फुयाल, पूर्व अध्यक्ष शर्मिला सापकोटा लगायतको सहभागिता रहेको थियो। संस्थाले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न तालिमहरू पनि प्रदान गर्दै आएको छ। संस्थाकी अध्यक्ष चौला गाईले संस्थामा वार्षिक साधन सभा मार्फत नयाँ नयाँ कार्यक्रमहरू प्रस्तुत गरी सदस्य सेवा तथा सामाजिक कार्यलाई पनि प्रेरित गर्दै जाने कार्य निरन्तर रहने बताएकी छिन्। इरान विरूद्ध युद्ध शुरू भए ता मध्य पूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 21 पुगेको छ। इरान विरूद्ध युद्ध शुरू भएदेखि मध्य पूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको आधिकारिक संख्या 21 पुगेको अमेरिकी रक्षा प्रशासन पेन्टागनले जनाएको हो। पेन्टागनका हताहती विश्लेषण प्रणालीले शनिबार थप 2 जनाको मृत्यु भएको जनाएको छ। समाचार संस्था एपीका अनुसार रक्षा अधिकारीले ती मृत्यु युद्धको प्रारम्भिक चरणमै बताएका छन्। मन्त्रालयले युद्धमा भएका क्षति मात्र नभई उक्त क्षेत्रमा कार्यरत सबै अमेरिकी सेनाको मृत्युलाई समेटेर तथ्याङ्कलाई थप व्यापक बनाउने प्रयास गरिरहेको छ। हाल मध्य पूर्वमा 10,000 अमेरिकी सैनिक तैनात छन्। इरान युद्ध शुरू भए ता मध्य पूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या 21 पुगेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: नेपालीहरूको महान चाडू विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 3 झ्याकु निवासी बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: योग बहादुर बस्नेत ओडा अध्यक्ष गौरीशंकर गाउँपालिका ओडा नम्बर 3 परिवार झ्याकु दोलखा को

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून्, यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

हार्दिक शुभकामना। नेपालीहरूको महान चाड़ विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा सैलुङ गाउँपालिका निवासी बुबा आमा, दाजुभाइ तथा दिदीबहिनीहरू, उद्योगी, व्यवसायी, राष्ट्र सेवक, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार, पेशाकर्मी, अधिकारकर्मी, राजनीतिकर्मी लगायत समस्त देश विदेशमा रहनुभएका नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछ। हिमाल बाबु श्रेष्ठ अध्यक्ष, पार्वती कार्की थापा उपाध्यक्ष एवं सैलुङ गाउँपालिका परिवार सैलुङ दोलखा।

0: हार्दिक शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा समस्त मेलुङ गाउँपालिकावासी, बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
0: दशैं तिहार लगायतका चाडपर्वहरूलाई आफ्नो मौलिक र सांस्कृतिक पहिचान झल्किने गरी मनाऊ। चाडपर्वको नाममा गरिने अनावश्यक फजुल खर्च घटाऊ। यस्ता पर्वहरूलाई भड्किलो र खर्चिलो नबनाऊ।
1: हीरा कुमार ठोकर अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष एवं मेलुङ गाउँपालिका परिवार, भेडपुर, दोलखा।

0: विजयादशमी तथा शुभ दीपावलीको पावन अवसरमा तामाकोशी गाउँपालिकावासी समस्त बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू दोलखा र आसपासका जिल्लावासी एवं देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
1: दशैं तिहारले सबै नेपालीको घर आँगनमा खुशियाली छाओस्। दुर्गा भवानी र लक्ष्मी माताले घर घर

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपाल।

हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजय दशमी शुभ दीपावली नेपाल सम्मत 1147 छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधि ज्यूहरू राष्ट्र सेवक कर्मचारीहरू संचार कर्मीहरू टुकी अवधारणाका प्रवर्तक ज्यूहरू समन्वयार्थी सदस्यहरू संस्थापक ज्यूहरू साझेदार संस्थाहरू स्वदेश तथा विदेशमा रहनु भएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारीहरू सामाजिक विकास संस्थाहरू टुकी शुभचिन्तक र सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। जय प्रसाद दाहाल अध्यक्ष पुरुषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरिकोट दोलखा

0: नेपालीहरूको महान चाड विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा।

0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य, सहकारी कर्मी, गौरीशंकर गाउँपालिका वासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।
1: अध्यक्ष गोकुल कार्की, व्यवस्थापक नैनोबहादुर जिरेल, हिमचुली बौद्धिसे सहकारी संस्था परिवार, गौरीशंकर गांवपालिका एक जोगु दोलखा।

0: नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष बद्री बुढाथोकी, व्यवस्थापक चुडामणि घिमिरे तथा जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार गौरीशंकर गाउँपालिका दुई

0: चोरी डकैती लगायतका घटनाबाट बच्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
1: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
2: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
0: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
2: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
1: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
0: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
1: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
0: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

त्यान माहेक्यमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852745779, 9849924209, 9844949413, 9141699945, 9844646550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: प्रगतिशील बहुउद्देश्य सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखाको साधारण सभा सम्बन्धी सूचना।
1: यस प्रगतिशील बहुद्देश्य सहकारी संस्था लिमिटेडको संचालक समितिको मिति 2083 असोज 8 गते बसेको बैठकको निर्णय अनुसार यस संस्थाको 23 वार्षिक साधन सभा यही मिति 2083 साल कार्तिक 10 गतेका दिन काठमाडौँ जडीबुटीमा र केन्द्रीय साधन सभा 2083 साल कार्तिक 13 गते संस्थाको कार्य परिसरमा तपसिलमा उल्लेखित कार्यक्रमका साथ सुसम्पन्न हुने भएकाले सम्पूर्ण शेयर सदस्य उपस्थितिका लागि आमन्त्रण सहित जानकारी गराइन्छ।
0: साधारण सभाको प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा सचिवको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 कोषाध्यक्षको प्रतिवेदन तथा बाह्य लेखा परीक्षकको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 ऋण उपसमितिको प्रतिवेदन, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, संचालक समितिले गरेको निर्णय अनुमोदन तथा अख्तियारी प्रदान गरिने, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति तथा कार्यक्रममाथि छलफल र पारित, विनियम संशोधन तथा आन्तरिक नीति तथा कार्यविधि पारित, वृद्ध वृद्धा सम्मान कार्यक्रम, सदस्यका छोराछोरी मध्ये एसीमा संस्थागत तथा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ट अङ्क ल्याउने एक एकजना छात्र छात्रा सम्मान।
2: नोट, मिति 2083 असार मसान्तसम्म बचत तथा ऋण कारोबार नियमित नभएका सदस्यहरूलाई यस संस्थाले वितरण गरिने खाजा खर्च बापतको रकम उपलब्ध नगराइने साथै पूरै किस्ता फाका नागेका ऋणीहरूको नामावली सहित विवरण साधारण सभामा सार्वजनिक गरी कालो सूचीमा समावेश गरिने निर्णय भएकाले मिति 2083 साल असोज 30 गते भित्र आफ्नो बचत तथा ऋण कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। साथै एसएमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीले आफ्नो लब्धाङ्क पत्र संस्थाको कार्यालयमा 2083 साल असोज 30 गते भित्र पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9861052545 र 9841985676।

0: नेपालीहरूको महान चाड़ विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा हाम्रा सम्पूर्ण शेर सदस्य, बाल सदस्य, ज्येष्ठ सदस्य एवं दोलखा र आसपासका जिल्लामा रहनुभएका सहकारी कर्मी, दोलखा जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: तेज बहादुर खड्का अध्यक्ष, चित्र बहादुर कार्की सचिव, प्रगतिशील बौद्धिसे सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई गैरी दोलखा। विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा गौरीशंकर गाउँपालिका वडा नम्बर 7 मार्बु निवासी बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरू, समस्त गौरीशंकर गाउँपालिकावासी, दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
2: सोनाम शेर्पा वडा अध्यक्ष एवं गौरीशंकर गाउँपालिका वडा नम्बर 7 वडा पालिका परिवार मार्बु दोलखा।

0: नेपालीहरूको महान चाड़ विजयादशमीको पावन अवसरमा हाम्रा समस्त श्रोता विज्ञापनदाता सहयोगी शुभेच्छुक दोलखा र आसपासका जिल्लावासी तथा देश विदेशमा रहनुभएका समस्त नेपाली बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। माता दुर्गा भवानीले सबैको कल्याण गरून् यही शुभकामना।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज परिवार चरीकोट चरिघ्याङ दोलखा। श्री जनकल्याण बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल साउन 31 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 29 औं साधन सभा तपसिलको प्रस्तावमाथि छलफल गरी सम्पन्न गर्ने कार्यक्रम रहेको हुँदा निम्न मिति स्थान र समयमा क्षेत्रगत रूपमा आफूलाई पाठ पर्ने इकाइमा उपस्थितिका लागि सम्पूर्ण शेयर सदस्य वृद्ध सदस्य बाल बचतकर्तालाई हार्दिक अनुरोध गर्दछौ। साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक संस्थागत प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित कार्यक्रम सम्बन्धमा आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन प्रस्तुत पारित र छलफल आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट पारित 2082-83 बाह्य लेखा परीक्षण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण संस्थाको आन्तरिक नीति तथा कार्यविधिहरू परिमार्जन तथा पारित ऋण असुधी र भाखा नागेको ऋण सम्बन्धमा निर्णय प्रमाणित प्रतिनिधि छनौट र विभेद। साधारण सभा हुने मिति समय र स्थान 2083 साल असोज 25 गते कोटेश्वर बहुमुखी क्याम्पस जडीबुटी काठमाडौँ। काठमाडौँ बस्ने शेयर सदस्यहरूका लागि बिहान 10 बजेदेखि 2 बजेसम्म 2083 साल असोज 27 गते बैतेश्वर 7 मार्बु छापो बैतेश्वर 8 शीतल बस्ती जनप्रेमी कृषि सहकारी एबो गैरा घर र बैतेश्वर 8 ओडा कार्यालय क्षेत्रपा सम्बन्धित क्षेत्रका सबै सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म 2083 साल असोज 29 गते बैतेश्वर 8 फेदी धर्मशाला आधारभूत विद्यालय साबिक क्षेत्रपा गाविस 7 र 8 का सदस्यहरू साथै क्षेत्रगत रूपमा छनौट भएको र छुटेका सदस्यहरू बिहान 10 बजेदेखि 4 बजेसम्म साधन सभामा उपस्थित शेयर सदस्यहरूले साधन सभामा उपस्थिति हुँदा संस्थाले प्रदान गरेको परिचय पत्र पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। साथै बचत नियमित नभएका तथा ऋणको फाखा नागेका सदस्यहरूले 2083 साल असोज 20 गतेसम्म संस्थामा आफ्नो कारोबार नियमित बचत गर्न र ऋणको सावाब्याज बुझाउनु हुन समेत अनुरोध गरिन्छ। अन्यथा खाजा खर्च उपलब्ध गराइने छैन। साधन सभाको अवसरमा विशेष छुट साथ सदस्य बनाउने कार्य भएको हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले सदस्य बनी मौकाको लाभ लिनुहुन समेत अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क नम्बर 98 45 34 41 73 र 98 67 81 63 74। सुजन कुमार सार्की सचिव श्री जनकल्याण बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर 8 क्षेत्रपा दोलखा।
2: यो दशैंको शुभ कामना
1: विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा गौरीशंकर गाउँपालिका ओडा नम्बर 1 जुगु निवासी सम्पूर्ण बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरू गौरीशंकर गाउँपालिकावासी दोलखा जिल्लावासी एवं देश विदेशमा रहनुभएका समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुख शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ। Thank you. प्रकाश खड्का वडा अध्यक्ष, तेज किरण ओली वडा सचिव एवं गौरशंकर गाउँपालिका वडा नम्बर 1 परिवार जुगु दोला।